0: कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
2: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
3: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि
4: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
3: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दरभाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
4: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 1 गते सोमबार, जून 15 तारीक सन् 2026, नेपाल सम्मत 1146, अधिक ज्येष्ठ कृष्ण पक्षको औंसी तिथि, विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: साथै प्रदेश सरकारले आज बजेट ल्याउँदै सरकारले ल्याएका अध्यादेश संसदमा अलपत्र, नेपाल चीन सम्बन्ध सुदृढ़ बनाउने परराष्ट्र मन्त्री खनालको दावी।
1: राष्ट्रपामा मौलाउँदो गुटबन्दी, आन्तरिक किचोलोको दलदलमा ठूला विपक्षी दल एमालेमा पेचिलो बन्दै पुनर्गठनको मुद्दा।
0: निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा। एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण, पोहोर भन्दा कम दर्ता।
1: अमेरिका इरान शान्ति वार्ता लम्बिँदै, वार्ताको बेलायत फ्रान्स जर्मनी र इटलीका नेताहरूद्वारा स्वागत। न्यूजील्याण्डमा जनसंख्या 1 करोड़मा सीमित राख्ने

0: प्रस्ताव अस्वीकार
1: र नेदरल्याण्डसँग जापान बराबरीमा रोकियो। जर्मनद्वारा कुरासाओ 7-1 पराजित। विश्वकप फुटबलमा आज बिहानै 3 खेल हुँदै भोलि बिहान 3 खेल।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको शुरूमा आज सातै प्रदेशमा बजेट आउने प्रसंग।
0: साथै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछ। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकता राखेर बजेट ल्याउने तयारी पूरा गरेका हुन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले सोही आकार हाराहारीमा बजेट ल्याउन लागेका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका यसैबीच कोशी प्रदेशको बजेट तयारी अन्तिम चरणमा पुगेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष 2083-84 बजेटको अन्तिम चरणमा तयारी पुगेकोमा यो आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोष हरि निरोलाले जानकारी दिनुभयो। उहाँका अनुसार कोशीको आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 तुलनामा बढ़ने भएको छ। त्यस्तै मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले दिउँसो 1 बजे मध्य प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै हुनुहुन्छ। मध्य सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा करिब 6 अर्ब रूपियाँ बढ़ाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको हो। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। बजेट वक्तव्य मार्फत सरकारले गत वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको नेपाली कांग्रेसका प्रदेश सांसद रामकृष्ण चित्रकारले जानकारी दिनुभयो। बागमतीले चालू आर्थिक वर्ष 2082-83 लागि 67,47,73,27,000 विनियोजन गरेको थियो। अहिले पनि सोही हाराहारीमा बजेटको सिलिङ गरेको उहाँले बताउनुभयो। त्यस्तै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आकार केही बढ़ाउने तयारी गरेको छ। प्रदेश सभा बैठकमा अर्थमन्त्री जितबहादुर शेरचनले 33 अर्ब हाराहारीको बजेट पेश गर्ने तयारी गर्नुभएको हो। संघको अनुदानका साथै चालू वर्षको मौद्दात पनि पूर्व अनुमान भन्दा बढ़ी भएकाले बजेटको आकार बढ़ेको निकट स्रोतले बताएको छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि चालू आर्थिक वर्ष 2082-83 भन्दा 5 अर्ब कम बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै 38 अर्ब रूपियाँको बजेट ल्याउन लागेको हो। हिजो लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धरेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेश गर्नुभएको थियो। त्यस्तै कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 36 अर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्ष 2082-83 भन्दा झण्डै 4 खर्ब बढ़ी बजेट ल्याउने गरी काम भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले ल्याउने बजेट प्रत्येक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट ल्याउने गरेको भन्दै गुनासो बढ़ने गरेको हो। प्रत्येक वर्षको बजेट पहुँच र बिचौलियाबाट कमिशन खाएर बनेको भन्दै सड़कदेखि सदनसम्म चर्को आलोचना हुने गरेको छ। बेला महिना दिनसम्म विभिन्न जिल्लाबाट आएका बिचौलियाहरू प्रदेश राजधानी धनगढ़ीमा होटलमा भरिभरा हुने गरेको बताइएको छ। विगतका वर्षमा 15-35% अग्रिम कमिशन बाफतको बजेट लिएर योजना खरिद बिक्री गर्ने गरेको समेत आरोप लाग्दै गरेको छ। यो वर्षको बजेट पनि विगतको जस्तै आवश्यकताका आधारमा भन्दा पनि पहुँच र प्रभावका आधारमा नै तयार भएको प्रदेश सदस्यहरूले गुनासो गरेका छन्।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रादेशिक र जिल्ला अधिवेशन धमाधम भइरहेका छन्। पार्टीमा गुटबन्दी नरहेको शीर्ष नेतृत्वले दावी गरिरहे पनि जिल्ला र प्रदेशमा अधिवेशनमा भने स्पष्ट रूपमा गुटबन्दी र दुईवटा प्यानल देखिएका छन्। संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको दुईवटा धार बनाएर नेतृत्व चयन भइरहेका छन्। अर्थात 2079 असार 7 गते स्थापना भएको रासपामा फाउण्डर्स र फलोअर्सको रूपमा उम्मेद्वार तथा कार्यकर्ता विभक्त भएका हुन्। यसले परम्परागत पार्टीहरूलाई जस्तै रासपालाई पनि गुटबन्दी र पदको हानथापमा पस्ने आवास दिलाएको छ। स्थापनाको 4 वर्षपछि पहिलो महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले राजनैतिक वैचारिक स्पष्टतासँगै संगठनात्मक संरचनामा व्यापक हेरफेरको तयारी अघि बढ़ाएको छ। आगामी 7 र 9 असारमा चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीले विधान संशोधनका विषय टुंग्याउँदै नेतृत्व चयनदेखि राजनैतिक वैचारिक दिशा स्पष्ट पार्ने प्रयास थालेको हो। सहमहामन्त्री विपिन आचार्यको संयोजकतामा गठित विधान मस्यौदा समितिले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको संख्या बढ़ाउने प्रस्ताव पनि तयार पारेको छ। यसैबीच नेपाली कांग्रेसमा र एकताको अभ्यास गर्ने भनिए तापनि संस्थापन र इतर पक्षले सातै प्रदेशमा छुट्टा छुट्टै भेला गरेर पार्टी फुटाउने रणनीति लिएका छन्। कानूनी र संगठनात्मक रूपमा कांग्रेस एउटै पार्टी भए पनि नेताहरूबीचको अविश्वास गुटगा ध्रुवीकरण र समानान्तर गतिविधिले फरक पार्टीको झल्को दिन थालेको छ। विराटनगरमा हिजो आयोजित इतर पक्षको प्रादेशिक भेलामा नेताहरूले कांग्रेस व्यावहारिक रूपमा फुटिसकेको अभिव्यक्ति दिएका हुन्। भनाईमा मात्र होइन व्यवहारमै कांग्रेस अलग पार्टीको अभ्यासमा गइसकेको छ नेताहरूले बताएका छन्। यसैबीच नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा निरन्तरता दिने वा पार्टी पुनर्गठनको प्रक्रियामा जान्ने भन्ने केन्द्रीय नेतृत्वमा सीमित बहस अहिले जिल्ला तहसम्म पुगेको छ। केन्द्रीय सचिवालयद्वारा गठित चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलासँगै बहस प्रदेश र जिल्ला तहसम्म पुगेको छ। शुक्रबार र शनिबार काठमाडौँमा सम्पन्न भेलामा पार्टीभित्र देखिएको ध्रुवीकरण खुल्ला रूपमा सतहमा आएको छ भने केपी शर्मा ओलीले आफू कुनै पनि हालतमा पद नछोड्ने बताउनु भएको छ। प्रतिक्रान्तिको अभ्यासमा पार्टीभित्र अध्यक्षलाई हटाउने र नेतृत्वको रक्षा गर्ने दुई लाइन संघर्षमा परेको छ। एकताको केन्द्रविन्दुमा राखेर कमजोरी सचिने गरी सुझाव दिनुहोला बागमती प्रदेश स्तरीय भेलामा उपाध्यक्ष रामबहादुर थापा बादलले बताउनु भएको छ।
0: नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण आजदेखि इलामका 53 उद्योग बन्द गरिँदैछ भने झापाका 30 चिया उद्योग 4 असारदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले आजदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय भारतीय बजारमा पुगिसकेको 3,00,000 किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूका थप 7,00,000 किलो भन्दा बढ़ी तयारी चिया मौजुदा छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्ने देखिएको छ। उद्योग बन्द लम्बिएर हरियो चियापत्ती बाटोमा नै हुर्किँदा चिया किसान पनि सोझै मर्कामा पर्ने छन्। बोटमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघि नै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताउँदै आएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव जस्तै बनेको बताउनु भएको छ। नेपालबाट निर्यात हुने प्रत्येक खेप चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने हुन्छ। त्यसको प्रतिवेदन आउन 2 साताभन्दा बढ़ी समय लाग्ने गर्छ। प्रतिवेदन नाउन्जेल बिक्री गर्न नपाइने तथा नमूना असफल भए चिया नष्ट गर्नु वा फिर्ता ल्याउनुपर्ने भएकाले पनि उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको व्यापारीहरूले बताउँदै आएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा आवासीय चिकित्सकको आन्दोलनमा सरकारवालाको चासो।
3: स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने बाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
0: एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण, पोहोर भन्दा कम दर्ता लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबरहरू।
0: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा चीन नेपाल चीन सम्बन्ध सुदृढ बनाउँछौ शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। राष्ट्रमन्त्री शिशिर खनालले नेपाल र छिमेकी चीन बीचको सम्बन्ध सुदृढ बनाउँदै विगतमा भएका विविध सम्झौताको गहन समीक्षा गर्ने बताउनु भएको छ। चीनको औपचारिक भ्रमणमा हिजो बेजिङ पुग्नुभएका उहाँले त्यहाँ स्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोह कार्यक्रममा सम्बोधन गर्दै यो भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार प्रमुख आधार भूत पक्षीय रहेको औल्याउनु भएको हो। दूतावासका अनुसार नेपालको एउटा विशेष परिस्थितिमा चुनावपछि एउटा बलियो सरकार निर्माण भएको स्मरण गराउँदै वहाँले सुशासन र आर्थिक समृद्धिको सपना हामीले बोकेका छौं देखेका छौं र त्यो प्राप्त गर्नका लागि दुई देश बीचको सहकार्यलाई अगाडि बढ़ाउने हाम्रो प्राथमिकता हो भन्ने सन्देश दिनुभएको बताइएको छ। त्यस्तै अगाडि बढ़न सकेनन् अध्यादेश शीर्षकमा अर्को खबर छ। खरिद प्रक्रियाको सबलीकरण राजनैतिक नियुक्ति खारेजी तथा संवैधानिक निकायमा पदाधिकारी सिफारिश लगायतका लागि जारी अध्यादेश संसदीय प्रक्रियामा अल्पत्र परेका छन्। विभिन्न मितिमा जारी 8 अध्यादेश संसदको चालू अधिवेशनको पहिलो बैठकमा दुवै सदनमा पेश भए पनि स्वीकृतिको प्रक्रिया अघि बढ़ेको छैन। अध्यादेश स्वीकृतिको प्रक्रिया नै अगाडि नबढ़ेपछि प्रतिस्थापन कार्य पनि रोकिएको छ। त्यस्तै एसिया र युरोपसँग जोड्ने रेलमार्ग योजना सुस्त शीर्षकमा अर्को खबर छ। नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको दुई दशक बित्न लागेको छ। द्रुत रेल मार्गको सपना देख्न थालिएको छ तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेलमार्ग आयोजनाको काम भने सुस्त रहेको छ। त्यस्तै भित्री पृष्ठमा पर्यटकका लागि मार्गदर्शन शीर्षकमा अर्को खबर छ भने गोर्खापत्रमा निजी क्षेत्रले पनि मल ल्याउने तयारी शीर्षकमा अर्को खबर छ। तरकारीका 126 नमूनामा उपयोग गर्न नहुने विषादी शीर्षकमा खबर छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा करोड़ प्रतीक्षा कमजोर प्रतिरक्षाले मध्यस्थकर्तामा करोड़ौं गुमाउँदै सरकार शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा उद्योगमा घट्यो आकर्षण पोहोरभन्दा 120 उद्योग कम दर्ता शीर्षकमा एके बन्जारेले खबर लेख्नु भएको छ। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा साना मझौला र ठूला गरी मुलुकभर थप 461 उद्योग दर्ता भएका छन्। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष नयाँ दर्ता भएका उद्योगको संख्या 120 कम हो। गत आर्थिक वर्षको पहिलो 6 महिनामा मुलुकभर थप 581 उद्योग दर्ता भएका थिए। त्यस्तै देशभर सड़क बत्तीको बक्यौदा 10 अर्ब मधेसको मात्रै 2.35 अर्ब शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्री पृष्ठमा भारतीय सैनिक हेलिकप्टर अनुमति बिना अनुमति नेपाली आकाशमा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको घटना मा थालियो अनुसन्धान शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै पितृपृष्ठमा पहिले पक्राउ पछि कसुर खोज्ने प्रवृत्ति शक्ति दुरूपयोगी अनुसन्धानमा लापरवाही शीर्षकमा गौरव पोखरेलले पनि खबर लेख्नु भएको छ।
1: यसैबीच नागरिक दैनिकको आर्थिक पृष्ठमा औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव शीर्षकमा समाचार लेखिएको छ। मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुको लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार पर्याप्त पूँजीको अभाव र उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमताको अभाव, जनशक्ति पलायन, पर्यावरण मैत्री उद्योगको व्यवस्थापन सञ्चालनमा पनि चुनौतीहरू देखिएका छन्। औद्योगिक पूर्वाधार निर्माणलाई तीव्रता दिनु, औद्योगिक उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नु, कच्चा पदार्थको उचित प्रवर्धन गर्नु, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु, निर्यातजन्य वस्तुको विविधीकरण गर्नु लगायतका चुनौती औद्योगिक क्षेत्रमा रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको हो। यसैबीच वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर पुनः गिरावट आएको छ। बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ़दै गएको र कर्जाको माग अपेक्षाकृत सुस्त रहँदा बैंकहरूले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिँदै आएका हुन्। यसैबीच सात वर्षपछि अघि बढ़्यो बागमतीको स्थायी प्रशासनिक संरचना निर्माणको काम। निर्माण स्थलमा रूख छपान शुरू, 5,000 भन्दा बढ़ी रूख कटान हुने शीर्षकमा पोस्टराज अधिकारीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर 16 र 17 निर्माण हुने एकीकृत प्रशासनिक संरचनाका लागि रूख छपानको काम शुरू भएको हो। प्रदेश सरकारले मन्त्रालय, सेवा केन्द्र तथा केही सरकारी निवास समेत एउटै परिसरमा राख्ने गरी प्रशासनिक संरचना निर्माणको तयारी गरेको हो। यसैबीच बाजुरा र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने रानीचैन लामपाटामा उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन सरकारले संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको खबर बाजुराको यो खबरलाई नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा लेखिएको छ। त्यस्तै गरी काठमाण्डुमा फिल्म फेस्टिभलदेखि बाइक एम्बुलेन्ससम्म काठमाण्डु महानगरको नीति तथा कार्यक्रम शीर्षकमा शिवहरि घिमिरेले नयाँ पत्रिकामा लेख्नु भएको छ। काठमाण्डु महानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि सुशासन, प्रविधि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, वातावरण, सम्पदा संरक्षणको केन्द्रमा राख्दै हिजो नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। महानगरको 19 नगरसभामा कार्यवाहक मेयर सुनिता डंगोले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सांस्कृतिक शहर र समृद्ध महानगर दीर्घकालीन परिकल्पना अघि सारिएको छ। नीति तथा कार्यक्रममा डिजिटल शासन, सामाजिक सुरक्षा, आधुनिक शहरी सेवा, वातावरणीय दिगोपन तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रमुख प्राथमिकताको रूपमा राखिएको छ। यसै बीच आर्थिक वृद्धि दर 1.31% रहने प्रक्षेपण वीरगंज प्रदेश मधेस प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षणमा आर्थिक वृद्धि दर 1.31% रहने प्रक्षेपण गरिएको छ। त्यस्तै गरी कारोबार दैनिकमा विस्तारित बजेटलाई सहयोग गर्न मौद्रिक नीति थप स्पेस दिन नहुने शीर्षकमा पूर्व अर्थमन्त्री तथा अर्थविदहरूलाई समेटिएर यो खबर तयार पारिएको छ। बजेट कार्यान्वयन संस्थागत क्षमतामा निर्भर हुन्छ। हाम्रो बजेट कार्यान्वयन प्रणालीगत समस्याहरू छन्। खास गरी बजेट जतिसुकै राम्रो भए पनि किन कार्यान्वयन हुन सकेको छैन भन्नेमा सबैले प्रश्न गर्नुपर्दछ। विनियोजन र कार्यान्वयन गर्ने निकायबीचको समन्वयको आवश्यकता रहेको छ। कारोबार दैनिकमा खबर लेखिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच हुने भनेको सम्झौता अन्यलमा परेको छ। दुवै देश बीच हुन लागेको सम्झौताको 14 बुधे समझदारी पत्रको प्रारम्भिक विवरण सार्वजनिक भए पनि यसलाई अपनत्व गर्न नसक्दा हस्ताक्षर हुन नसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यद्यपि यी बुधाहरूलाई हालसम्म कुनै पनि पक्षले औपचारिक रूपमा पुष्टि भने गरेका छैनन्। मुख्य गरी लेबनान सहित सबै मोर्चामा स्थायी युद्धविराम, अमेरिका र इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, तीस दिनभित्र अमेरिकी नौसैनिकका नाकाबन्दी हटाउनुपर्ने, अमेरिकी सैन्य बलहरू इरानबाट फिर्ता हुनुपर्ने, इरानको व्यवस्थापनमा 30 दिनभित्र हर्मुज जल मार्ग पुनः सञ्चालनमा ल्याइने जस्ता सम्झौतामा विषयहरू उल्लेख गरिएको छ। त्यस्तै इरान तेल तथा ऊर्जा उत्पादनमाथिका प्रतिबन्ध हटाउने, इरानले परमाणु हतियार नबनाउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउने र अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति नबढ़ाउने र नयाँ प्रतिबन्ध नलगाउने जस्ता विषयहरू पनि सम्झौतामा समावेश गरिएको छ। यसैबीच अमेरिका र इरान बीच भएको भनिएको शान्ति सम्झौताप्रति बेलायत, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले संयुक्त रूपमा स्वागत गरेका छन्। यसलाई कूटनीतिक उपलब्धि समेत भएको बताइएको छ। यी चार देशको समूह यी चारले अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूसँग मिलेर यो अवसरलाई सफल बनाउन काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन्। युरोपेली शक्तिहरूले सम्भावित अमेरिका इरान सम्झौताप्रति सकारात्मक दृष्टिकोण राखेको समेत विश्लेषणमा भनिएको छ। र स्विजरल्याण्डमा का मतदाताले देशको जनसंख्या 1 करोड़मा सीमित गर्ने प्रस्ताव अस्वीकार गरेका छन्। हिजो सम्पन्न जनमत संग्रहको नतिजा अनुसार करिब 55% मतदाताले प्रस्तावको विपक्षमा मतदान गरेका छन् भने 45% समर्थन गरेका छन्। मतदानमा कुल 60% मतदाताको सहभागिता रहेको थियो। प्रस्ताव दक्षिणपन्थी स्वीट पीपुल्स पार्टीले अघि सारेको हो। उक्त दल लामो समयदेखि आप्रवासन नियन्त्रणको पक्षमा अभियान चलाउँदै आएको छ।
1: साझा खबरमा अब खेल खबर। नेदरल्याण्ड्स फिफा विश्वकप 2026 जापानसँग बराबरीमा रोकिएको छ। खेल 2-2 को बराबरीमा रोकिएको हो। पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा सबै गोल भएका थिए। त्यसपछि कुनै गोल भएनन् र दुवै टोलीले अंक बाँडेका छन्। यस अघि भएको खेलमा 4 पटकको विश्व विजेता जर्मनीले फिफा विश्वकप 2026 पहिलो खेलमा कुरासाओलाई 7-1 सहजै पराजित गरेको हो। समूह ई को खेलमा क्यारेबियन राष्ट्र कुरासाओले विश्वकपमा डेब्यू गर्दै पूर्व च्याम्पियन विरूद्ध गोलको खाता खोल्न सफल भए पनि गोलको वर्षा भने रोक्न सकेन। जर्मनीले पहिलो हाफमा 3 र दोस्रो हाफमा 4 गोल गरेको थियो। यसैबीच विश्वकप फुटबलमा आज बिहान 3 खेल हुँदैछन्।
0: पटक पटक भएका सहमति कार्यान्वयनमा नजाँदा आवश्यक चिकित्सक फेरि आन्दोलनमा। समस्या समाधानको उपाय र चुनौतीको कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम भने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: 5 बिहान उठेर भरे 10 रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
11: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
10: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
12: महिलाको श्रम अधिकार र सम्मानको आवाज
13: कार्यक्रम साझा आवाज
10: लैङ्गिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
14: महिला किसानका संघर्ष सपना र सफलताका कथा
15: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर बनेको छु। हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
10: हरेक 15 दिनमा शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देख्दै भर
11: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
12: पसिनाको सम्मान समानताको अभियान
13: कार्यक्रम साझा आवाज।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब आवश्यक चिकित्सकको माग पूरा गर्ने उपायका कुरा। इन्टर्न र आवश्यक चिकित्सकले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै फेरि आन्दोलनको तयारी गरेका छन्। सरकारले श्रम ऐनले तोकेको मापदण्ड समेत पालना नगरी पर्शुजात्य चिकित्सकलाई अत्यधिक समयमा काम लगाउने पर्याप्त विधा नदिने तथा न्यून पारिश्रमिकमा काम गराउने गरेको उनीहरूको आरोप छ। चिकित्सकहरूको माग सम्बोधनका विषयमा कुन निकाय गम्भीर हुनुपर्ने हो भनी हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई सोधेका छौं।
3: विभागीय मन्त्रालय चिकित्सकहरूको स्वास्थ्य कर्मीहरूको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौं, तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहेन।
0: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ होइन, उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो? यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नुभएको छैन?
3: अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भएको हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो। थप अब स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकाय पनि अध्ययन अध्यापन हुने भावनाले त्यसमा पनि हामी थप समन्वय गर्छौँ।
0: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला, नागरिकले स्वास्थ्य सेवा पाउने विषयमा, त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला नि।
3: होइन, त्यो त देखाउँछ, स्वास्थ्य मन्त्रालयले गम्भीरता नदेखाउने भन्ने विषय भएन। त्यसमाथि पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ। उहाँहरूलाई अहिले त्यसमा अलि उत्प्रेरित गरेर व्यवस्थित गर्न नसकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ।
0: पहिला भएका सहमति कार्यान्वयन नहुनुका पछाडि के देख्नुहुन्छ यहाँले चाहिँ?
3: विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्युलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ। विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैनन्। सबै कुरा जलेर जुन अफिसमा काम गरेर त्यहाँबाट अन्त सरेर काम गरिरहनु परेको अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ। हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भन्न सक्ने अवस्था रहन्थ्यो होला। मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन। अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन्। यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने बाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
0: मन्त्रालयले चाहिँ उहाँका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ?
3: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू जायज विषयवस्तुहरूका सन्दर्भमा सुनिदिने, त्यसलाई सहजीकरण गरिदिने, सरकारका तर्फबाट सम्बन्धित निकायहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ। उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धित निकायहरूसँग समन्वय गर्ने, त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानूनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयको रहन सक्छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समित कुमार अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: साथै प्रदेश सरकारले आज बजेट ल्याउँदै सरकारले ल्याएका अध्यादेश संसदमा अलपत्र, नेपाल चीन सम्बन्ध सुदृढ बनाउने परराष्ट्र मन्त्री खनालको दावी,
1: रासपामा मौलाउँदो कुटबन्दी, आन्तरिक किचलोको दलदलमा ठूला विपक्षी दल, एमालेमा पेचिलो बन्दै पुनर्गठनको मुद्दा,
0: निर्यातमा भारतको अवरोध पछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण पोहोर भन्दा कम दर्ता,
1: अमेरिका इरान शान्ति वार्ता लम्बिँदै वार्ताको बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताद्वारा स्वागत, स्विजरल्याण्डमा जनसंख्या 1 करोड़मा सीमित राख्ने प्रस्ताव अस्वीकार,
0: र नेदरल्याण्डसँग जापान बराबरीमा रोकियो, जर्मनद्वारा कारा साओ 7-1 पराजित, विश्वकप फुटबलमा आज 3 खेल हुँदै भोलि बिहान पनि 3 खेल हुने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय टाइम्सबाट लिएका छौं। महेश बास्ताकुतीले चसक्क शीर्षकमा यो कार्टुन लेख्नु भएको छ। यहाँ एकजना पत्रिका लिएर बसिरहनु भएको छ, पढ़िरहनु भएको छ। पत्रिकामा लेखिएको छ, भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण मुद्दामा सांसद पद निलम्बन नहुने भन्ने शीर्षकमा लेखिएको छ। र अर्का एकजना व्यक्ति त्यहाँ नजिक आएर यसरी भनिरहनु भएको छ, पत्रिका पढ़िरहने व्यक्तिलाई औंला देखाएर, जे गरेर भए पनि अर्को पटक सांसद बन्नै पर्ने भयो, यी मुद्दा मामिलाले नि हैरान बनायो, सांसद भएपछि सबै सफा चट।
0: हस्तो प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, सीआईएन संवादमा यहाँलाई स्वागत छ। सीआईएन संवाद आज हामीले कला, साहित्य, संगीत र भाषा भाषीका गीतसँग सम्बन्धित रहेर कुराकानी गर्दैछौ। हामीसँग एकजना गायिका, सर्जक र नेपाली गीत संगीतको उद्यमीका रूपमा पनि लिन सकिन्छ। उहाँले आफ्नै स्टुडियो स्थापना गरेर स्टुडियोमा विभिन्न गीत संगीतहरू सृजना गर्ने, रेकर्ड गर्ने र ती गीत संगीतहरूलाई बजारमा ल्याउने काम पनि गरिरहनु भएको छ। भने स्वयं आफै पनि गायिका हुनुहुन्छ र थुप्रै त्यस्ता म्युजिक भिडियोहरूमा पनि उहाँले अभिनय गरिसक्नु भएको छ र त्यसै गरेर नेपाल भाषामा पनि उहाँका गीतहरू बजारमा छन् र आजको सीआईएन संवादमा हामी यसै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौ। हाम्रो स्टुडियोमा आज हामीले गायिका बुनु श्रेष्ठलाई निम्ति आएका छौं। म उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ।
1: नमस्कार।
0: खासमा आज चाहिँ मैले तपाईँसँग कुरा गर्दै गरेको विषय नेपाली गीत संगीतमा अलिकति फरक धार लिएर काम गरिरहनु भएको छ। एउटा कुनै सर्जकको अर्थात गायिकाको स्टुडियो पनि छ, त्यो स्टुडियोमा गीत रेकर्डिङका कामहरू हुन्छन्, प्रोडक्सनका कामहरू हुन्छन्, स्वयं आफै त्यो फिल्ड, त्यो इन्डस्ट्री चलाइरहनु भएको छ होइन। अब गीत संगीतको पाटो सँगसँगै चाहिँ यो उद्यमशीलताको पाटो पनि यहाँको चाहिँ छ। समग्रमा नेपाली गीत संगीतको आजको अवस्था चाहिँ कस्तो लाग्छ?
1: आजको अवस्था जुन बेला मैले सुरुवात गरेको थिएँ त्योभन्दा धेरै नै एडभान्स भइसकेको छ, राम्रो लाग्छ मलाई अहिले। किन भन्दाखेरि अब अहिले प्लेटफर्महरू पनि धेरै छन्। पहिला चाहिँ अब मैले सुरुवात गर्दाखेरि चाहिँ रेडियो नेपाल थियो अनि दुई चारवटा स्टुडियोहरू थियो। अब अहिले भनेको हजुरसँग यदि ट्यालेन्ट छ भने हजुरले आफ्नै हातबाट पनि शुरूआत गर्न सक्नुहुन्छ नि त। त्यो छुट्टै पार्ट भयो। जस्तो अब मोबाइल छ, मोबाइलबाट आफ्नो रिलहरू बनाएर होइन, टिकटक प्लेटफर्महरू भन्नु धेरै छ, त्यहाँबाट पनि तपाईँले अब कम्पिटिसन उदी पठाउन सक्नुहुन्छ आफ्नो ट्यालेन्टलाई त्यहाँबाट होइन। धेरै नै छ प्लेटफर्महरू, धेरै राम्रो हुँदैछ अहिले।
0: अब एउटा गायिका स्टुडियो सञ्चालन गरेर गीत संगीतको इन्डस्ट्रीमा लाग्दै गर्दा, उद्योगमा लाग्दै गर्दाखेरि चाहिँ बाधा व्यवधानहरू के कस्ताहरू आइलाग्दो रहेछन् होइन? म तपाईँको साङ्गीतिक जीवन अलि पछि कोट्याउनेछु। समग्रमा अहिले तपाईँ एउटा सर्जक मात्रै होइन, एउटा उद्यमी पनि हुनुहुन्छ होइन, एउटा गीत संगीतको स्टुडियो निर्माण गरेर काम गर्दै गर्दाखेरि चाहिँ पछिल्लो समय यहाँले झेलेका समस्याहरू सुनौ न। खासमा हामी सुरुमा अलिकति दुःखका कुरा गरौँ, त्यस पछाडि सुखदका पाटोहरूमा जानेछौ। अहिले अहिले अहिले तपाईँहरूको च्यालेन्जको रूपमा चाहिँ विभिन्न त्यस्ता प्लेटफर्महरू आए, इन्टरनेट मार्फत एआई जेनेरेट गीतहरू बन्छन् मार्केटमा होइन, उसैले भिडियो बनाइदिन्छ, गायक पनि उसैले बनाउँछ, संगीतकार उसैले बनाउँछ होइन, अनि वाद्यवादक पनि उसैले दिन्छ। भने यो अवस्थामा चाहिँ एउटा स्टुडियो सञ्चालन गर्दै गर्दाको आजको अनुभव चाहिँ
1: यस्तो छ। अब त्यो अलि सहजताको हिसाबले हेर्दाखेरि चाहिँ एआईले गरिदिन्छ भन्ने एउटा भ्रम छ भन्छु म चाहिँ। किन भन्दाखेरि जति हामीले स्टुडियोमा रेकर्डिङ गर्दाखेरि त्यो साउन्डहरू आउँछ अथवा शब्द उच्चारण के कुराहरू भयो, गायकीको फिलको कुराहरू भयो, एआईले नगर्ने होइन गर्छ, तर त्यसमा धेरै त्रुटिहरू छ। अब त्यो त्रुटिहरूलाई पनि उहाँले सुधारेर आउनुभयो भने चाहिँ धेरै नै रिस्क छ हाम्रो इन्डस्ट्रीलाई होइन। अब होइन, अहिलेसम्म चाहिँ धेरै कुराहरू त्रुटि छ त्यसमा। हाम्रो जसरी हामीले गाउँछौँ, जसरी फिल दिएर हामी गाउँछौँ नि, सर्जकहरूले लेख्नुहुन्छ, रचना गर्नुहुन्छ, कम्पोजिसन गर्नुहुन्छ, रेकर्डिङकै पार्टहरू भयो, त्यो चाहिँ यता नै हाम्रो नै स्ट्रङ छ। त्यसले गर्दाखेरि मन पनि त्यति जति छुन्छ हाम्रो लाइभ म्युजिकहरूले त्यति चाहिँ मलाई त्यो एआईले जेनेरेट गरेको जुन गीतहरू हुन्छ त्यसले चाहिँ छोएको जस्तो मलाई चाहिँ फिल भएन आजको दिनसम्म चाहिँ।
0: बुनु श्रेष्ठले स्टुडियो सञ्चालन गरिरहनु भएको छ, अहिले सरदर दिनमा कति जति गीतहरू रेकर्ड हुन्छन् तपाईँको स्टुडियोमा, कतिको काम छ, के भइरहेको छ?
1: जति हामी सक्छौ त्यति चाहिँ हामीलाई पर्याप्त छ भन्छु म।
0: भनेपछि अहिले विभिन्न इन्टरनेटमा प्लेटफर्महरू आए पनि स्टुडियोहरूमा काम रोकिएको छैन?
1: मलाई पनि अचम्म लाग्छ कि अब हरेक कुराहरूमा मन्दी आयो, यहाँ भयो, त्यहाँ भयो भन्ने कुराहरू जुन मार्केटमा छ, तर हाम्रो इन्डस्ट्रीमा स्रष्टाहरू धेरै हुनुभएको हो कि म जान्दिनँ होइन, जस रोकिएको छैन कि
0: कामहरू।
1: जुनै स्टुडियोमा पनि म हेर्छु, फोटोहरू हेर्छु साथीभाइको। अब अहिले नै पनि भर्खर एकजना साथीको विमोचनमा गए, पाँचवटा गीत रिलिज भयो, पाँचवटा भिडियो रिलिज भयो, स्रष्टाहरूको कमी छैन कि, तर तपाईँ चाहिँ सक्षम हुनु पर्यो कि, त्यो काम आउटपुट राम्रो दिनु पर्यो, तपाईँले चाहिँ हात मानेर बस्नु पर्दैन, मलाई चाहिँ त्यस्तो लाग्छ।
0: अब तपाईँको गीत संगीतको यात्रातिर लागौ, यहाँको गीत गायनको यात्राको शुभारम्भ कसरी भयो, अनि यहाँको शुभारम्भसँगै यहाँले पहिलो पटक गुनगुनाएको कुनै गीतको अंश याद छ, हामी शुरूआत गरौँ।
1: मेरो चाहिँ अब साङ्गीतिक माहौल त मेरो बचैदेखिकै थियो, घरबाटै। मेरो बुवा पनि साहित्यकार हुनुहुन्थ्यो, अब बेलुका बेलुका खाना खाइसकेपछि यसो गाउने रमाइलो गर्ने सुत्नुभन्दा अगाडि त्यो थियो। तर मलाई आफैलाई चाहिँ म भोलि गएर चाहिँ अब त्यो रेडियोहरू सुनिराख्दा, टेलिभिजन हेरिराख्दा त्यो ठाउँमा म पनि हुन्छु है कुनै दिन भन्ने सपना चाहिँ थिएन कि, अकस्मातै म छिर्या हो।
0: साहित्यिक परिवारमा साहित्यिक माहौल थियो तर गीत संगीतमै अगाडि बढ्छु भन्ने चाहिँ
1: कल्पनै थिएन।
0: कति याद, कति सालमा यहाँले पहिलो पटक गीत गुनगुनाउँदा म गायिका बन्न सक्छु या त म सर्जक बन्न सक्छु भन्ने लागेको चाहिँ?
1: मलाई चाहिँ एक एउटा सायद 9-10 कुरा हो होइन, स्टेजमा स्कुलमा प्रोग्राम हुँदाखेरि जब मैले गाएँ, अनि त्यो बेलामा चाहिँ नानीलाई चाहिँ काठमाडौँ पठाउनुपर्छ, राम्रो स्वर छ, उहाँलाई गायिका बनायो भने राम्रो हुन्छ भन्ने कुराहरू आएको थियो टिचरहरूबाट। अनि तर त्यो त्यतिकै बिर्से, पछि म काठमाडौँ घुम्न आउँदाखेरि चाहिँ रेडियो नेपाल जाने इच्छा भयो घुम्नलाई, अनि जब रेडियो नेपाल सरी गएँ त्यसपछि चाहिँ अनि मेरो गायन यात्रा सुरु भयो।
0: औपचारिक रूपमा यहाँले कति सालमा चाहिँ गीत रेकर्ड गर्नुभयो, पहिलो गीत यहाँको बजारमा आएको?
1: मेरो एल्बमकै रूपमा आएको भनेको चाहिँ 57 हो, तर रेकर्डिङ चाहिँ मैले जुन रेडियोमा छिरेपछि त्यहाँ कम्पिटिसनमा भाग लिएर प्रथम भइसकेपछि 54 मैले रेकर्डिङ गरेको।
0: रेडियो नेपालको आधुनिक गीत
1: आधुनिकमा चाहिँ मैले 55 गरेको,
0: 55
1: 54 चाहिँ लोकगीतबाट मैले
0: लोकगीत प्रतियोगितामा चाहिँ यहाँ रेडियो नेपालबाट भोइस परीक्षा पास गरिसकेपछि अनि गीत रेकर्ड गराउने चलन थियो त्यो बेला, आफूले गाएको गीत चाहिँ त्यही रेकर्ड गराउने लाइफमा
1: हामीले मौका पाउँथ्यौँ। एउटा गीत रेकर्डिङ हुन्थ्यो अनि त्यतिखेर चाहिँ हाम्रो अहिले जस्तो मल्टिट्र्याक सिस्टम थिएन, त्यो बेलामा चाहिँ लाइभ हुन्थ्यो अनि सबैजना म्युजिसियनहरू बसेर मजाले गीत गाउँथ्यौँ।
0: त्यो याद छ कुन गीत पहिलो पटक रेकर्ड भयो?
1: मलाई याद छ किन बिर्सिने र

0: 2054 सालमा रेडियो नेपालमा यहाँले गीत गाउनु भयो, यही गीत चाहिँ है शुभारम्भ यहाँको चाहिँ लोकगीतबाट भयो, तर अहिले चाहिँ यहाँको जडा चाहिँ ठ्याक्कै फरक छ। अहिले आधुनिक गीतमा अलिक बढी चाहिँ तपाईँको आवाज सुन्न पाइन्छ। यहाँले अहिले पछिल्लो समय यहाँको सोसियल मिडियामा हेर्यो भने पनि यहाँले आधुनिक गीतमा अलिक बढी चाहिँ आफ्नो आवाज दिएको पाइन्छ होइन। यो पछिल्लो समय चाहिँ यहाँले जुन धार समय रहनु भएको छ आधुनिक गीतको होइन, कसरी आयो यो?
1: यस्तो भयो, अब एउटा कलाकार भइसकेपछि चाहिँ

0: सिकेँ। अनि त्यो सिक्ने क्रममा चाहिँ अब यस्तो हुन्छ, हाम्रो यो म्युजिक फिल्डमा चाहिँ जो मान्छे जुन गीत गायो अनि सबैले त्यही धारको गीतहरू दिने चलन छ कि। अनि मैले नगाएको होइन, मैले मलाई एकदमै प्रिय छ अब आफ्नो कला संस्कृति, आफ्नो पहिचान, हाम्रो भनेको लोक संस्कृति नै हो। त्यो त्यो बेलामा चाहिँ मैले जब त्यो रेडियो नेपालको स्टेजबाट प्रोग्राममा गाइसकेर ओर्ले, त्यो बेलामा मलाई यति धेरै गाउनको लागि अफर आएको थियो। नर्मल्ली मैले त्यो बेलामा 50-60 लोक दोहोरी गीतहरू गाएको छु, मलाई अहिले सम्झनामा पनि छैन यति धेरै गाएको छु कि गीतहरू। जब मसँग पैसै छैन भने पनि, आएन भने पनि म खुसी हुन्छु भने त त्यो ठुलो कुरा हो नि त, होइन? गीत सङ्गीतमा लगानी गरेर रिटर्न आउँछ भनेर म गर्दिनँ। रिटर्न नआए पनि ठिक छ, आए त झनै राम्रो भयो, अरू क्रिएसन
1: मेरो काम कर्म हो, कर्म हो, मेरो रुचिको विषय हो भन्ने लाग्छ। मैले अघि जोड्दै थिएँ यहाँलाई, खासमा यहाँले लोकगीत गाउनुभयो, आधुनिक गीतहरू गाउनुभयो, कुनै समय यहाँले अरूले भनेपछि गाउनुभयो, फरमाइसमा गाउनुभयो होला, होइन? कुनै लगानीकर्ताको गीतहरू गाउनु होला। पछिल्लो समयले यहाँले आफै सर्जन, आफै सर्जकका रूपमा पनि काम गरिरहनु भएको छ, गीत सङ्गीतहरू बनाउनुहुन्छ, म्युजिक भिडियोहरू पनि देखिन्छ, बनाउनुहुन्छ। त्यो हुँदाहुँदा अहिले स्टुडियो पनि सञ्चालन गरेर काम गरिरहनु भएको छ, होइन? यो पछिल्लो समय सार्वजनिक भएको नेपाल भाषाको गीत मा पनि यहाँले राम्रो लगानी गरेको जस्तो देखिन्छ। मैले भन्न खोजेको छ, अहिलेको पुस्तामा, अहिलेको पुस्तामा भाषा भाषीसँग जोडिएका गीत सङ्गीतमालाई सुन्ने, त्यसमा लगानी गर्ने र आफ्नो भाषाको गीतको संरक्षण गर्ने विषय कस्तो पाउनुहुन्छ यहाँले?
0: कमै छ, होइन? कमै छ। अब मलाई थाहा भएन, अब सायद त्यसको प्रतिफल अब आर्थिक रूपमै हुँदैन भन्ने सोचेर हो या किन हो, तर मलाई चाहिँ इच्छा लाग्यो, होइन? एउटा भए पनि, अब एउटै मात्रै त होइन, अरू पनि गर्दैछु, होइन? अब आउँछ होला सायद चाँडै नै, तर गर्नुपर्छ। एउटा जिम्मेवारी फिल भएर, होइन, एउटा भाषाको उत्थानको लागि पनि केही सपोर्ट हुन्छ कि, एउटा इँटा भए पनि थपिन्छ कि। अब सबैले यसमा किन लगानी गर्ने त, रिटर्न नै छैन भनेर पछि हटेर त त्यो त लोप भएर जान्छ नि त। अनि त्यो हिसाबले पनि मैले चाहिँ गरे हो त्यो काम चाहिँ।
1: त्यो गीत सुनौ न सुरुमा चाहिँ।
0: बहानिया मिला धसा जोरे जिता

0: यसको नेपाली चाहिँ
1: यसको चाहिँ एउटा प्रेममा परेको एकजना युवतीले चाहिँ आफ्नो प्रेमीले उसलाई जे उपनाम दिए पनि हुन्छ, रातको जुन भने पनि हुन्छ, दिउँसोको घाम भने पनि हुन्छ, सरसर चल्ने बतास भने पनि हुन्छ, जे उपनाम दिएर बोला पनि हुन्छ भन्ने अर्थ छ।
0: नेपाल भाषाका गीतहरू पछिल्लो समय केही सीमित सर्जकहरूले मात्रै निकालेको जस्तो लाग्छ, गाउनुहुन्छ। पछिल्लो समय व्यावसायिक रूपमा भाषाभाषीका गीतहरू आउँदैनन्, त्योमा पनि नेपाल भाषा होइन, तर यहाँले ठूलो लगानी गरेर यो गीत बजारमा ल्याउनु भयो। हामी अघि पनि कुरा जोड्यौं, गीत संगीत बजारमा ल्याउँदै गर्दा त्यसको प्रतिफलको आशा, अर्थात त्यो सर्जकले त्यो गीतबाट केही मुनाफा गरोस्, आफ्नो गीतमा गरेको लगानी उठाओस् होइन, अनि अर्को गीत गर्न पनि उसलाई सहज होस् भन्ने हुन्छ। तर ती सबैका बावजुद पनि यहाँले नेपाली गीत संगीत मा यो खालको योगदान दिइरहनु भएको छ। खासमा यो भाषाभाषीका गीतमा सर्जकहरूले त्यति धेरै लगानी गर्न नचाहने अनि गायक गायिकाहरू पनि त्यति धेरै त्यसमा झुकाव नराख्ने होइन, आफ्नो भाषाभाषीका गीतहरू गाउनलाई केही शोकका लागि र केही सम्झनाका लागि मात्रै गरिन्छ, खासमा यो किन के लाग्छ यहाँलाई?
1: यो चाहिँ बजार व्यवस्थापन अलिकति साँगुरिएको हो कि साँगुरो भएको हो कि जस्तो पनि लाग्छ मलाई एक अर्थमा चाहिँ। अनि अब त्यही हो, अब प्रोग्रामहरू गर्दाखेरि सबैले नबुझ्दैको कारणले होला सायद, अर्गनाइजरहरूले पनि बोलाउनुहुन्न। जसरी आम नेपाली गीतहरू गाउनको लागि मेला महोत्सवहरू हुन्छ, जसरी

0: जान्छौँ त्यहाँ गीत गाउन। त्यसरी चाहिँ हाम्रो भाषाभाषीको गीतहरूको महोत्सवहरू पनि हुँदैन। यो चाहिँ अलिकति कम्युनिटीले पनि, हाम्रो नेवार कम्युनिटीले पनि ठाउँ ठाउँमा त्यस्तो गरेर अलिकति हुन त हुन्छ तर कमै हुन्छ कि। अब अहिले पछिल्लो समय हाम्रो भाइ हुनुहुन्छ कुमार सागर, उहाँले जब नेवारी गीत गाउनुभयो, अहिले बच्चा बच्चाले त्यो नेवार मात्रै होइन कि अरू कम्युनिटीको मान्छेले पनि सुनिरहेको छ, हिट भइरहेको छ नि, त्यसले पनि धेरै टेवा दिइरहेछ। यसरी नै हामी हरेक कलाकारले चाहिँ आफ्नो जिम्मेवारी बोध गरेर चाहिँ एटलिस्ट अब अरू गीतहरूलाई चाहिँ 10 रेकर्डिङ गर्यो भने एउटा चाहिँ आफ्नो भाषालाई पनि सपोर्ट हुन्छ, एउटा इटा भए पनि थपौँ भन्ने हिसाबले पनि गर्नुपर्छ। त्यसको रिटर्न आओस् आओस् नआओस् तर पनि गर्नुपर्छ भन्छु म चाहिँ।
1: यसमा नयाँ पुस्ताको लगाव कस्तो देख्नुहुन्छ? नयाँ पुस्ताले भाषाभाषीका गीतहरू त्यहीमा पनि अहिले हामीले कुरा गरिरहेको नेपाल भाषाका गीतहरू का लागि नयाँ पुस्ताको अहिलेको चासो कस्तो देख्नुहुन्छ? अहिले
0: धेरै छ, धेरै छ। मेरो बच्चा पनि होइन, मेरो छोरा
1: पनि अहिले चाहिँ नेपाल भाषाका गीत संगीत सुन्ने श्रोता दर्शकहरू बढिरहनु भएको छ। सृजना चाहिँ छैन,
0: सृजना त कमै छ, छैनै चाहिँ नभनौ,
1: सीमित मात्रै
0: सीमित छ होइन, अलिक बढाउन पर्यो। मैले अब यही इन्टरभ्यू मार्फत भन्छु सर्जकहरूलाई पनि, लेख्नुहोस् तपाईँहरू होइन, अब गाउने मान्छेले पनि आफ्नो जीवनकालमा यसो कति सम्भव हुन्छ त्योहरू गर्नुहोस्, रेकर्डिङ गर्नुहोस् आफ्नो भाषाको लागि, केही छोडेर जानुहोस् भन्न चाहन्छु।
1: जस्तो अब अहिले यो हुँदै गर्दा तपाईँले नेपाल भाषाका गीतहरू पनि बजारमा ल्याउनु भयो होइन, अनि नेपाल भाषाका सर्जकहरूले स्टेज कार्यक्रमहरू कतिको पाएको जस्तो लाग्छ यहाँलाई? अनि त्यो लगानी गरिसकेपछि त्यसको रिटर्न त छैन गीत संगीतमा, त्यो सँगसँगै चाहिँ दर्शक श्रोताहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनुहुन्छ? समुदायले चाहिँ कसरी लिन्छ यसरी भाषाभाषीका गीतहरू ल्याउँदा चाहिँ?
0: अब मेरो अनुभवमा चाहिँ खासै मैले सपोर्ट पाइनँ कि। अब त्यो त्यसरी भन्नु त मन थिएन, तर पनि भन्छु आज होइन। अब अलिकति हामीले धेरै मेहनत गरेको हुन्छ कि एउटा क्रिएसन निकाल्नको लागि, भनेपछि आफ्नै परिवारभित्रकै मान्छेहरूले पनि सेयर नगरिदिने हुन्छ नि, एउटा सपोर्ट नगरिदिने होइन, त्यो हुँदा चाहिँ दुःख लाग्छ। अनि तर पनि दुःखी चाहिँ हुन म चाहिँ अझ अझ गर्नुहोस् होइन, सक्नेले गर्नुहुन्छ, बुझ्नेले गर्नुहुन्छ, नबुझ्नेले बुझ्नु भएन गर्नु भएन भन्छु, तर गर्नुहोस् होइन। हाम्रो नेवार कम्युनिटीहरू पनि छ, संघ संस्थाहरू छ, उहाँहरूको पेज उति सेयर गरिदिनुहोस् हामीलाई, एउटा
1: गुठीहरू
0: हुन्छ, अब अहिले त पेजहरू छ, युट्युब च्यानलहरू छ, त्यसमुदी टिभीहरू नै छ होइन, हाम्रो नेवारहरूको त्यहाँ बजाइदिनुहोस् न कम्तीमा, हामीलाई अर्को क्रिएसन गर्नलाई एउटा हौसला मिल्छ नि। म त एकदमै निराश भएँ त्यो गीतबाट होइन, अनि अर्को प्रोजेक्टहरू गर्ने भनेर एकदमै एक्साइटेड थिएँ, तर मलाई अलिकति भयो क्या त्यो गीत गर्दाखेरि, एउटा आफ्नै कम्युनिटीले पनि ल ओहो आएछ त नयाँ गीत भनेर एउटा सेयर मात्रै हान्दे पनि त।
1: आजको दिनमा आफ्नो भाषाको गीत निकाल्न कति महत्वपूर्ण छ?
0: मलाई चाहिँ महत्वपूर्णै लाग्छ होइन, त्यही भएरै गरेको हो, तर सपोर्ट चाहिँ गरिदिनुहोस् प्लिज।
1: रचना संगीत शब्दहरू जीवन्त रहने भए होइन, त्यसले गर्दाखेरि पनि समुदायसँग सम्बन्धित भाषामा गीत संगीत ल्याउँदाखेरि त्यसले एउटा अर्को खालको चाहिँ पहिचान दिने भयो होइन। अनि अहिले पछिल्लो समय चाहिँ नेपाल भाषाका गीत संगीतहरू कही कतैनिर अलिकता गुन्जिन थालेका छन् होइन,
0: अब
1: यो अलिकति बढेको छ, तर त्यही गीतमा त्यो नेपाल भाषासँगै फेरि नेपाली पनि जोड्ने र त्यो मिक्स गरेर गाउँदाखेरि पनि अझ मिठो सुन्निएका कारण पनि कतिले चाहिँ त्यसरी गीतहरू ल्याइरहनु भएको हुन्छ होइन, त्यो देख्दा चाहिँ कस्तो लाग्छ यहाँलाई?
0: खुसी लाग्छ नि होइन, अब अहिले बच्चा बच्चाले अघि मैले कुरा गर्दा चाहिँ हामी अन्त गयौँ, मेरो बच्चाले नेवारी गीत अब जब उसले बुझ्दैन पनि, अहिले चाहिँ उसलाई पनि सिकाइरहेछ, स्कुलमा पनि सिकिरहेछ, घरमा पनि सिकिरहेछ, अब उसले नबुझे पनि त्यो इन्जोय गर्छन् कि, जस्तो अरू नै जातको मान्छेहरूले पनि त इन्जोय गरिरहेको छ नि त नेवारी धुनलाई होइन, त्यो गीतहरूलाई नबुझे पनि, भनेपछि हामी बुझ्ने मान्छेले त झन् किन सपोर्ट नगर्ने भन्छु कि म सबैलाई।
1: समुदायको हिसाबले चाहिँ आफ्नो भाषा र कला साहित्यलाई अगाडि बढाउनलाई हामी आफै लाग्नुपर्छ भन्ने चाहिँ हो। अघि बीचमा हामीले कुरा पनि गर्यौं होइन, अब फेरि म यहाँकै सांगीतिक यात्रा तर्फै लाग्छु, त्यस पछाडि यहाँले अर्को नेपाल भाषाका गीत निकाल्नु भएको छ?
0: मैले यो भन्दा पछि चाहिँ छैन, तर अहिले कुरा भइरहेको छ, यति एउटा प्रोजेक्टहरू आउँदैछ। अनि तब त्योभन्दा पहिला भुइँचालोको बेलामा चाहिँ मैले दोलखेली नेवारी पनि गाएको थिएँ होइन, तर मलाई प्लिज गाउन चाहिँ नभनेको मलाई शब्द याद छैन, हेरेर गएको हो रेकर्डिङमा पनि। अनि त्यो भुइँचालोमा अब त्यो पीडामा भएको बेलामा चाहिँ त्यसलाई केही राहत होस् भनेर एउटा गरेको थियो हामीले त्यो प्रोजेक्ट। अनि
1: अब यहाँले विभिन्न गीत संगीतमा आफ्नो आवाज दिँदै गर्दाखेरि थुप्रै जस्ता आधुनिक गीत संगीतहरू छन् अनि थुप्रै जस्ता सर्जकका गीतहरूलाई यहाँले कभर सङको रूपमा पनि गाउनु भएको छ
0: होइन।
1: अब तपाईँको आवाजबाट त धेरै गीतहरू सुन्नु मन छ, हाम्रो श्रोता दर्शकलाई पनि सुनाउनु मन छ। यहाँले अहिलेसम्म आफ्नो रियाजको समयमा होस् होइन, प्र्याक्टिस गर्दाखेरिको समयमा होस्, बसेको बेलामा फुर्सदमा समयमा चाहिँ यहाँलाई एकदमै धेरै मन छुने आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत यस्तो छ या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौ न?
0: सर्जकहरूको गीतहरू त अनगिन्ती छन् धेरै। फ्याक्ट भन्नुपर्दाखेरि मलाई हाम्रो अर्ण लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ, कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ कि त्यो गीतले
1: सुन्न सक्छौ हामी।
0: हुन्छ हुन्छ, सानो टुक्रा

0: आफ्नै गीत गाउनु पर्यो भने कुनै
1: आफ्नै गीत पनि छ, धेरै छ
0: त्यसमध्ये
1: फेटा भन्नुपर्दा अहिले हाम्रो
0: जुन गीत चाहिँ मैले आफूले गाएँ एकदमै धेरै सन्तुष्ट छु भन्ने पनि
1: एउटा चाहिँ मलाई
0: त्यो चलेको होस् नचलेको होस् आफ्नो सृजना हो भन्ने हुन्छ नि त,
1: आफ्नो सृजनाहरू त सबै नै प्यारो लाग्छ तर मलाई अहिले चाहिँ एउटा सुनाउन मन लागेको चाहिँ मलाई बोनु श्रेष्ठ भनेर चिनिएको मेरो आफ्नै शब्द रचना र हाम्रो स्वर्गीय सुनिल बरदेवा दाईको कम्पोजमा एउटा गीत सुनाउनु मन लाग्छ।

0: अलिकत फरक विषयमा कुरा गरौं, सम्भवतः नेपाली गीत संगीतमा अहिले त त्यो परिपूरक जस्तै बनिसक्यो, तैपनि एउटा लामो समय काम गरेका सर्जकहरूलाई लाग्ने विषय, अहिले नेपाली गीत संगीतमा आइरहेका गीत संगीतहरू, अहिले भइरहेका क्रियाकलापहरू, एउटा पुरानो सर्जकका रूपमा आफूले आफूलाई यसो हेर्दाखेरि कस्तो लाग्छ? मैले कतिपय कुरा भनि नै हालै, जस्तो भाइरलका नाममा आउने गीत संगीतहरू होइन, छिनिक समयका लागि आउने गीत संगीतहरू, स्वयं यहाँले आफ्नो स्टुडियो सञ्चालन गर्दै गर्दाखेरि न स्थायी मिलेका छन्, न अन्तरा मिलेका छन्, न संगीत त्यो भनेको जस्तो कम्पोजिसन छ, अनि गीत एरेन्जमेन्ट सुन्यो भने पनि कता कता के नपुगेको जस्तो छ, तर पनि गायक भन्ने हुटुटीका साथ आउनुहुन्छ, गीत गाउनुहुन्छ, केही समय चल्नुहुन्छ, फेरि सेलाएर जान्छन्। त्यस्ता संगीतहरू, त्यो संस्थाहरू, त्यो खालको बजार देख्दा र अघि तपाईँले सम्झिनु भएको स्वर्गीय अरुणा लामाको गीत जस्ता सर्जकहरूका त्यो समय देख्दा चाहिँ
1: अलिकति अब हामी जस्तो विचार राख्ने मान्छेहरूलाई चाहिँ अचम्मै लाग्छ हेर्दाखेरि होइन, तर अब आफ्नो आफ्नो इच्छाको कुरा हो। तर मेरो हिसाबमा भन्नुपर्दाखेरि चाहिँ सकभर यो एउटा केही गर्छु भनेर आइसकेपछि राम्रै काम गर्नुहोस् न, होइन छेडी त्यो लोकप्रियताको लागि, थोरै पैसाको लागि त्यसको पछि भाग्दाखेरि चाहिँ हाम्रो इन्डस्ट्री चाहिँ, हाम्रो संस्कृति, हाम्रो म्युजिक इन्डस्ट्री कतातिर जान्छ भन्ने कुरा चाहिँ विचार गरिदिनुहोस् न। किन भन्दा हामीले लिएर जाने भनेको त पैसा पनि होइन, त्यो पपुलारिटी पनि क्षणिक त हो नि, होइन? त्यसको लोभमा चाहिँ हाम्रो ओहो नेपाली संगीत यस्तो भनेर मान्छेले होइन, अब देश विदेश बस्छ, अहिले त युट्युबमा हालेर संसारले हेर्छ। जति यो फिल्ड देखिन्छ बाहिरबाट, जति सुन्दर छ, सबैजना खुसी हुनुहुन्छ, रमाइलो छ, घुम्न डुल्न पाइन्छ, देश विदेश घुम्न पाइन्छ भनेर आउनुहुन्छ, त्यसरी नआउनुहोस्। जति देख्नुहुन्छ त्यो जति सुन्दर छ त्यति नै स्ट्रगल छ, होइन? त्यसमा हजुरले भने जस्तो अब धैर्य पनि चाहिन्छ, होइन, सहनशीलता पनि, डिसिप्लिन त चाहियो नै, धेरै कुराहरू छ। जति लाइट देखिन्छ बाहिरबाट, सुन्दर लाइट देखिन्छ, त्योभन्दा हजार गुणा भित्र सङ्घर्षहरू लुकेको छ। अब त्यो सबै कुराहरू अहिले यहाँ डिटेल्समा हामी गर्न थाल्यौँ भने हाम्रो दुई तिनवटा एपिसोड जान्छ होला, होइन? धेरै गाह्रो छ, झन् अब महिलाहरूलाई त झन् त्यसमा धेरै नै गाह्रो छ। त्यो यो इन्टरभ्यू दिन योग्य यहाँ भएर म आउनु भन्दा पछाडि चाहिँ त्यसको लाखौं सङ्घर्षहरू छन्, सङ्घर्षको छ। कति रातहरू रोएर पनि हिँड्न पर्छ हामी, होइन, रोएर पनि जानुपर्छ, धेरै नै छ कि।
0: यो सबै हुँदै गर्दाखेरि पनि एउटा कलाकार हुँ भनेर आउनलाई, कलाकार बन्नलाई चाहिँ संगीतको ज्ञान पनि आवश्यक भयो।
1: सबैभन्दा इम्पोर्टेन्ट ज्ञानै हो।
0: जब ज्ञान छैन, संगीतको ज्ञान लिएको छैन, संगीतलाई चाहिँ वास्तविक रूपमा बुझिएको अवस्था छैन भने पनि गीत संगीतको यो यात्रासम्म पुग्नलाई गाह्रो हुन्छ,
1: गाह्रो छ। त्यो भएर पहिला सिकेर म चाहिँ एक्कासी आएँ, अनि त्यसपछि बुझ्नु बित्तिकै झट्टै मैले सिक्न थालेँ, त्यो हो। तर म भन्न चाहन्छु पहिल्यै सिकेर आउनुहोस्, अनि तपाईँले कतिको धैर्यता छ, होइन, त्यो पनि आफूमा हेर्नुहोस्, आफूलाई सक्छु कि सक्दिनँ भनेर पहिल्यै। अनि त्यही हो, धेरै संघर्षहरू छन्, जति उज्यालो छ त्यति नै अँध्यारो छ पृथ्वी पाटोहरू।
0: जस्तो यहाँ त संगीतको विद्यार्थी पनि हुनुहुन्छ, होइन, लामो समय संगीत पनि पढ्नुभयो, होइन, त्यो भन्दै गर्दाखेरि अन्तिममा मलाई जोड्न मन लागिहाल्यो, मैले खासमा यहाँसँग बिदा पनि माग्न खोजिरहेको थिएँ। अन्तिममा चाहिँ हामीले संगीत सिक्ने सिक्ने सिक्ने भन्छौँ, होइन, सिकेर आउनुहोस् भन्छौँ, खासमा चाहिँ एकदमै छोटो रूपमा यहाँले भन्नु पर्यो भने सिक्नु चाहिँ पर्ने के हो, त्यो संगीतको पाठमा चाहिँ के सिक्नुपर्छ?
1: अब
0: इन्स्टिच्युटमा जानै पर्ने,
1: त्यो रियाज मेन चाहिँ अब सिक्ने भनेको चाहिँ अब गाउनलाई कसरी हामी गाउने भन्ने कुराहरू नै बेसिक त त्यही नै हो, सारेगम नै हो, होइन? अनि त्यसपछि हामी इन्स्टिच्युट नै जानु पनि पर्दैन, अहिले त हात हातमा मोबाइल छ, होइन, तपाईँले मोबाइलमै प्ले गरेर पनि सिक्न सक्नुहुन्छ। अनि सिक्नलाई चाहिँ अब तपाईँको वरपर कति स्रष्टाहरू नै हुनुहुन्छ, उहाँहरूकै कुरा सुनेर पनि सिकिन्छ कति कुराहरू, उहाँहरूसँगको बसाइमा पनि सिकिन्छ। अनि सबैभन्दा इम्पोर्टेन्ट चाहिँ रियाज चाहिँ गर्नुपर्छ, त्यो चाहिँ दैनिकीमै आफ्नो खाना खाने जस्तै नै भनौँ न, त्यसमा यदि सक्षम बन्न चाहनुहुन्छ, सफल बन्न चाहनुहुन्छ हजुरहरू भनेदेखि चाहिँ त्यो मेहनत पनि चाहिन्छ। अलिकति अब मेहनत जसले गरेको छ ऊ सफल भइ नै हाल्छ जुनै फिल्डमा पनि, यसमा मात्रै होइन।
0: हुन्छ, समय र संवादका लागि यहाँलाई धेरै धन्यवाद,
1: सम्झिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
0: हस्, धेरै धन्यवाद। आजको सीआईएन संवाद यही सकिन्छ, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
1: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
1: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
2: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। हामी हरेक दिन सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा लाग्छौं। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न जानकारी र तपाईँहरूसँगका विशेष कुराकानीहरू गर्ने गर्छौं। आज हामी चिना पनि हेर्छौं, तपाईँहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा रहन्छौं। आज के छ भने मलमासको आज अन्तिम दिन, पुरूषोत्तम महिनाको आज अन्तिम दिन, तपाईँहरू जहाँ हुनुहुन्छ पुरूषोत्तम भगवानलाई पूजा गर्नको लागि आज विशेष गरी अन्तिम दिनसम्म, आज भए पनि आज बेलुका साँझसम्म भए पनि अपुङ्ग के अरे मालपुवा दान गर्ने दिन, त्यसलाई अपु भनिन्छ हामी। त्यसमा पनि तपाईँहरूले सकिन्छ भने काँसको थालमा दिने, काँसको थालले छोपेर दिने भन्छ शास्त्रले। सकिएन भने पनि हरियो पातमा, सालको पातमा अथवा के आफू के भन्छ त्यसलाई टपरी हुन्छ नि, टपरीमा चाहिँ दिनुभयो भने धेरै कुरामा राम्रो हुन्छ। अब काँसको थाल नसक्नेले के गर्ने भन्दा टपरीमा भयो भने दिनु, मालपुवा बनाएर अपुपदान अनिवार्य रूपमा गरौं, भगवान पुरूषोत्तमको नाम संकीर्तन ध्यान अवश्यमा गरौं। आजको दिनबाट 9:12 पछाडि अमावस्या तिथि सकिन्छ है। त्यसो भएको हुँदा तपाईँले के कुरो बुझ्नु पर्यो भने, अनि आज औंसीमा यतिखेर सूर्य ग्रह चाहिँ यतिखेर वृष राशिमा रहेको छ, यो सूर्य ग्रह आज विशेष गरी साँझको 8:35 पछि वृष राशिमा जान्छ। वृष राशिमा गइसकेपछि संक्रान्ति बल्ला शुरू हुन्छ, विशेष गरी वैदिक हिसाबले। त्यही भएको होला आज बिहान संक्रान्ति भए पनि वैदिक हिसाबले घडीपलाको हिसाबले चाहिँ राति 8:35 पछाडि बल्ला संक्रान्ति हुने भएको कारणले गर्दा आज पनि औंसी पर्यो, पहिले पनि औंसी पर्यो, दुईटा औंसी संक्रान्तिको बीचमा पर्यो भने मलमास हुन्छ भनियो। त्यही भएर बुझ्नुभयो कि बुझ्नु भएन? बुझ्नुभएको छ? आजबाट भरे साँझको 8:35 भन्दा पहिले तपाईँले जति कर्म गर्नुहुन्छ यी सबै मलमासभित्र गरेका कर्म हुन्छन्। 8:35 पछि गरेका कर्महरू भने विशेष गरी शुद्ध जेठ महिनाको शुक्ल पक्षको प्रतिपदामा गरिएको कर्महरू हुन्छन्। यसरी बुझौँ है। अब यसमा तपाईँलाई धेरै चर्चा र परिचर्चाहरू मैले धेरै दिनदेखि गरिआएको छु। आज अब हामी तपाईँलाई तपाईँको विशेष गरी केतन आज जिज्ञासाहरूलाई हामी सिधै तपाईँको जिज्ञासालाई नियल्नेछौ। कार्यक्रम यतिखेर नेपालभरबाट सुनिरहनु भएको छ, हाम्रो पात्र एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कमा पनि धेरै वक्ताले कार्यक्रम सुनिरहनु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग जोडिँदै प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। कोही हुनुहुन्छ म उहाँलाई कार्यक्रममा यतिखेर स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर, राधे राधे।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: शङ्खुवा
0: सभा कहाँबाट? चैनपुरबाट। हजुरको शुभ नाम? सारदा खड्का। अनि सारदाजी कार्यक्रम सुन्दै हुनुहुन्छ, कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ? चैनपुरमा
1: सुन्छु गुरु।
0: दैनिक रूपमा सुन्नुहुन्छ?
1: दैनिक सुन्छु।
0: हाम्रो भेट त भइसक्यो कि अस्ति है?
1: भेट भइहाल्यो नि गुरु, अस्ति आयो नि।
0: सारदा खड्का भनेपछि चिना पनि कोर्नु भएको हो?
1: चिना दुइटा कोर्या हो।
0: ए त्यही त है।
1: हजुर
0: जेस भेट भयो होइन, रेडियोले गर्दाखेरि भेट गराइदिनु छ होइन, कहाँ कहाँ मान्छेले कहाँ होइन।
1: हजुर
0: अनि के त आज भोलि कोही आउनुहुन्छ कि आउनु नै त थाहा छ हामी कहाँ छौँ अहिले? आज भोलि अब आज भोलि प्याकम प्याक भयो भने फेरि एक दिन थपिनै सक्छ, अन्यथा थपिँदैन। अहिले कसको बारेमा हेर्नुहुन्छ?
1: अहिले मेरो छोरीको बारेमा।
0: छोरीको साल महिना गते समय भन्नु त?
1: 2065 साल। 25 गते।
0: के बार पर्यो? माफ गर्नुहोला, 65 सालको साउनको 27 गते शुक्रबार परेको छैन, म छुट्टिन्छु अहिले। राधे
1: राधे।
0: हामीलाई यतिखेर शङ्खुवा सरबाट हुनुहुन्थ्यो, तर उहाँको घरि 25 गते भन्नुभयो, घरि 27 गते भन्नुभयो, उहाँसँग हामी डिस्कनेक्ट भइसकेका छौँ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौँ। साल महिना गते समय बार कपीमा टक्क टिपेर राख्नुहोस् अनि फोन गर्नुहोस्, तपाईँ र मेरो कुराकानी प्रत्यक्ष रूपमा रहनेछ। फेरि पनि कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, मलाई यतिखेर प्राविधिकबाट फोन आएको छ है भन्ने इच्छा मिलेको छ, को हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? धनकुटाबाट हजुरको शुभ नाम
1: भूमिका पौडेल।
0: भूमिकाजी, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले? कार्यक्रम दैनिक रूपमा सुन्ने गर्नुहुन्छ कि कहिले काहीँ? कुन रेडियोमा सुन्नुहुन्छ कार्यक्रम? धनकुटा एफएममै छैन, अनि कसरी सुन्नुहुन्छ त? लाली गुराँसबाट सुन्नुहुन्छ? अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? छोरीको साल महिना गते समय भनिदिनु त।
1: 65 साल,
0: वैशाख 15 गते, 11:47 राति। कुन जिल्लामा भयो छोरीको जन्म? जिल्ला कुन पर्छ? धरान जिल्ला हो, ए सुनसरी जिल्ला। राशिको नाम चाहिँ उत्तर साढा नक्षत्रको तेस्रो भावमा नाम जुर्छ, जानकी नाम आउँछ, मकर राशि हुन्छ, सप्तमीको दिनमा जन्म भएको छ है। लग्न धनु लग्न देखिन्छ, लग्नको मालिक बृहस्पति धनस्थानमा छ, निज भएर बसेको छ, अलिकति स्वास्थ्यमा निकै समस्या, पढाइमा राम्रै छ, सूर्य उच्च भएर पञ्चम स्थानमै बसेको छ, तर 15 वर्ष पछिको उमेरमा अलिकति ग्रहमा दोष लाग्न सक्छ। छोरी 18 वर्ष हुनुभएको छ, राहु भ्रमरले अलि मन चञ्चल हुन्छ, फेरि सातौं मान्दरी पनि पर्यो नि त, फेरि मान्दरी पढाइ मान्छे अलिकति बढी प्रेम सम्बन्धी विवाह सम्बन्धी अलिक बढी आकर्षण पनि हुन्छ है। त्यही भएको हुँदा विशेष तपाईँले ध्यान दिनुहोला, ग्रहको शान्ति स्वस्ति पूजा पाठहरू गर्ने कामहरू गर्नु राम्रो हुन्छ है। अनि त्यसले चाहिँ बिहिबारको व्रत बस्ने, गुरुचन्द्रदेवको शान्ति गर्ने, त्यति गरेपछि राम्रो हुन्छ। स्वास्थ्यमा विशेष ध्यान दिनु र सङ्गतबाट शरीरहरू बिग्रिन सक्छन्, विशेष ध्यान दिनु है त। सबैभन्दा राम्रो रातो पूर्व दिशा 5 अङ्क राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। मांगलिकको शान्ति गर्नको लागि तपाईँले चाहिँ गुरुबारलाई भनेर भनेर चाहिँ सुनसँग विवाह गर्नुपर्छ है। बुवा मम्मीसँगको सम्बन्ध राम्रै छ, छोरीको सङ्गत बिग्रिएको छ, विशेष ध्यान दिनु है त। वास्तुको लागि ठिकै छ, नराम्रो छैन। हजुर राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा धनकुटाबाट रेडियो लाली गुराँसको सहायताबाट कार्यक्रम सुनेर साथ दिनुभयो। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको जानकारी दिने प्रयासमा छौं। कोही जिज्ञासु तपाईँ पनि बन्न सक्नुहुन्छ, आउनुहोला, आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू हामी तपाईँसँगबाट गर्ने नै छौ। यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, राधे श्याम हजुर।
2: राधे रानी गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म ओखलढुङ्गाबाट रिन्जे शेर्पा।
0: रिन्जे शेर्पा
2: हजुर,
0: अनि कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ रिन्जेजी यतिखेर?
2: म खोटाङ।
0: खोटाङ बजिरहेको छ कि छैन?
2: बजिरहेछ गुरु,
0: बजिरहेछ।
2: हजुर,
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ तपाईँ आज?
2: म आफ्नै बारेमा गुरु।
0: आफ्नो साल महिना गते समय भनिदिनु त।
2: 2041 साल,
0: 41 साल,
2: असार महिना, 15 गते,
0: 15 गते,
2: बिहिबार, राति 12:10 गुरु,
0: 12:10 जन्म भयो राति। कुन जिल्लामा भयो जन्म?
2: ओखलढुङ्गा।
0: ओखलढुङ्गा कहाँनिर पर्यो घर?
2: मेरो ओखलढुङ्गा यो रमल डाँडादेखि अलिकति माथि 16 जाने रोडमा गुरु।
0: 16 जाने रोडमा, त्यहाँ खोटाङ सुन्नुहुन्छ हो, अनि रेडियो ओखलढुङ्गा बजेको छैन?
2: रेडियो ओखलढुङ्गा भन्दा नि म चाहिँ अलिकति माथि पर्छ गुरु, रेडियो ओखलढुङ्गा भन्दा खोटाङ एफएम सिक्लेक्स हुनुहुन्छ।
0: 41 सालको असारको 15 गते 12:10 यो 12-10 राति भन्नुभयो कि दिउँसो दिउँसो होइन
2: रातिको कुरो राति
0: 12-10 भनेको राति के बारको राति के बारको बिहान हो यो भन्नु त
2: यो बिहिबारको राति शुक्रबारको बिहान
0: ए राति है रातिको समयमा हेर्दा त तपाईँको नाम कुबाट कुशल नाम आउँछ अथवा कुमार नाम आउँछ मिथुन राशि हुन्छ औँसी परे रहेछ औँसीको शान्ति नगर्नु भएको भए पत्नी दुईटी बिहे गर्नु पर्थ्यो अथवा रोगी पत्नी पर्नु पर्थ्यो भन्छ यसले के भयो
2: त्यस्तो दुईटी त छैन गुरु अब त्यो औँसीको शान्ति भन्दा नि तपाईँसँगैबाट कवचहरू चाहिँ लाएको गुरु मैले
0: कवचहरू चाहिँ लाउनु भयो कवचहरू तपाईँले चाहिँ लाउनु भएको छ भने मैले तपाईँलाई हेरेको थिएँ भने आठौँ माङ्गलिक परेको छ है वैवाहिक जीवन बिग्रिन्छ आँखसँग बिहे गर्नु भनिनँ मैले भने त खै त गरे हामी
2: अब
0: गर्नु पर्यो नि प्रभु सबै कुरा एउटा कवचले मात्रै संसार धान्दैन नि प्रभु कवच भनेको त मन्त्रको कवच हो मैले तपाईँलाई त्यो मन्त्र किनिदिएको भने तपाईँलाई चाहिँ शनि ग्रह लागेको छ है 49 वर्षसम्म होइन 49 वर्ष 11 महिनासम्म शनि छ तपाईँले चाहिँ शनिको अलिकति चोटपट बढी लाग्छ होइन यो शनिको कवचहरू लाउनु भने तर आँखसँग के मैले बिहे पनि गर्नु भने राजित परेको मान्छे सरकारी जागिरमा राजनीतिमा राम्रो हुन्छ भनेको थियो होला के भएको थियो
2: जागिर त अब पहिला खाएर छोडेको
0: खाएर अब त्यही त खाएर छोड्दाखेरि त बिचमा ग्रह बिग्रियो नि त होइन तपाईँलाई खाने युक्ति राम्रो छ तर यति गर्दै गर्दा पनि फेरि भने आँखसँग विवाह अनिवार्य रूपमा गर्नु है मैले हजुरलाई पहिले के भनेको थिएँ कुबाटै नाम आउँछ भनेको थिएँ नि अनि औँसीको शान्ति पनि गर्नु भने नि खै त गरे
2: त्यो औँसीको शान्ति चाहिँ गरेन गुरु फोहोर तपाईँ यता ओखलढुङ्गा आउनु भएको थियो त्यतिखेर भेटेर गरौँला भने त्यतिखेर म कसङ्गतिरै भयो गुरु आउन
0: अनि तपाईँले कवचहरू लगाइसकेपछि ग्रह शान्ति गरेपछि केही न केही सुधार के भयो पहिले भन्दा राम्रो भएको छैन
2: सुधार त पहिला भन्दा धेरै सुधार भएको
0: धेरै सुधार भएको छ होइन अब सुन्नु यति भइसकेपछि नि अझै एकचोटि के गर्नु भने औँसी शान्ति गर्नु आँखसँग बिहे गर्नु यसो घरमा कहिले काहीँ क्या कहिले अझ ग्रह शान्ति गर्दै गर्नु अझै धेरै राम्रो हुन्छ क्या है यो आँखसँग बिहेर औँसी चाहिँ अनिवार्य गर्नुपर्छ बरु शनिको शान्ति नगरे पनि किनकि तपाईँलाई शनिको कवच लाउनु भएको छ घाँटीमा होइन त्यसले तपाईँलाई सकारात्मक ऊर्जा दिएको छ नि पहिले भन्दा कति कति महिनामा लगाएको
2: यो भनेपछि मङ्सिर पोहोर मङ्सिरमा लाग्यो गुरु अब यो आउने मङ्सिरमा हुन्छ
0: यस 5-7 महिना भयो र पनि त्यति लगाइसकेपछि पहिले भन्दा एकदम सोच राम्रो आउने परिवर्तन राम्रो भएको छ सकारात्मक ऊर्जा ओल्लो घर पल्लो घरले पनि हेर्दैन अलिअलि केही न केही फरक छ ठिक छ अब यो एकचोटि औँसीको शान्ति माङ्गलिक शान्ति फेरि गरौँ अरू कुरोमा तिनी हुन राम्रै छ है दाजुभाइसँग मैले कुरो मिल्दैन है राहुको दोष छ दाजुभाइलाई पैसा दिने ऋण दिने काम नगरौँ भनेको थिएँ हो अनि तपाईँले खुसीको भन्न मिल्छ कति थाहा छन् दाजुभाइले दाजुभाइबाट अलिअलि गएको पैसा फिर्ता आएन कति गए खुसुको भन्नु त
2: त्यस्तो त ऊ भएको छैन गुरु अब अब त्यही त हो शान्ति नै अब त्यही जग्गा गर्नुमा अलिकति
0: यसलाई के गरौँ भने अरू कुरो केही नगरौँ सकारात्मक ऊर्जा गरौँ सकारात्मक पोजिटिभ भाइब ल्याउँ अब कवच लाउनु भएको छ अब आँखसँग बिहार औँसी शान्ति अनिवार्य रूपमा गरौँ है यो गरेर तपाईँलाई तपाईँकोतिर सम्भव भएन भने कहिलेकाहीँ काठमाडौँ भरतपुर आएको बेला गुरुमा आए भनेर विवाहको लगनको दिन पारा भए पनि गरौँ होइन त्यति गरिसकेपछि बरु म आफै गरिदिउँ त्यति गरेपछि सबै कुरो चट्टै हुन्छ फेरि मैले भनिहालेँ मैले पहिले पनि भनेको थिएँ होला माङ्गलिक परेको औँसी परेको मान्छेले आँखसँग बिहा गरेन अनि औँसी शान्ति गरेन भने यसो घरमा पत्नी हुँदाहुँदै कहिलेकाहीँ आफ्नो मन बिग्रियो भने फेरि त्यही कारणले घरबार बिग्रिन सक्छ मन त बिग्रिनिहाल्छ बिग्रिने अब अब चाहिँ बिग्रिने भएन है उमेर पनि छिपिदिएको अब त अलिक व्यवहारिक पनि हुनु पर्यो नि होइन हो नि पहिले अलिअलि गल्ती गरे हो नि होइन माङ्गलिकको कारणले ठिक छ अब चाहिँ गल्ती गर्नु भएन ठिकै छ अरू कुरा फेरि पछि केही पर्यो भने सम्पर्क गर्दै गर्नु होला अहिले छुट्टिन्छ राधे राधे कार्यक्रममा हुनुहुन्छ यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेको सोध्नु भएको छ हामी नियमित रूपमा तपाईँहरूसँग भएका विशेष जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि सम्पर्कमा आउन सक्नुहुन्छ 98453 97658 र 98142 73 601 मा तपाईँ सिधा सम्पर्कमा आएर हामीसँग भएका विभिन्न जिज्ञासाहरू लिन सक्नुहुनेछ। हरेक दिन हामी 8 बजेदेखि 9 बजेसम्म रहन्छौ रेडियोको मार्फत। भने यतिखेर हामी खाँदबारी सङ्खुवा सभा जिल्लामा आएका छौं। खाँदबारी सङ्खुवा सभा जिल्लामा हामी तपाईँहरूसँग रहन्छौ, आज पनि रहन्छौ, भोलि पनि रहन्छौ। अब आज र भोलि आउन फुर्सदै नहुने मान्छेलाई अलिकति विशेष हेराउनु पर्ने छ भने फोन गर्नुभयो भने, आज र पनि आउनु भएर प्याकम प्याक भयो भने, भोलि पनि प्याकम प्याक भयो भने पर्सि रहन्छौ, भएन भने चाहिँ फेरि फर्किनुपर्छ कि अब के हुन्छ आजको कुरा भोलि कार्यक्रममा गराउनेछौ। तपाईँहरू फोन पनि गर्दै गर्नुहोला, कतिजना आउँदै हुनुहुन्छ सल्लाह गर्नुहोला। हामी भोलि मंगलबारको दिन हामी रहने कुरा थिएन, तर हामीलाई सडानन्द भन्नैपर्छ मैले यहाँबाट, सडानन्द नगरपालिकाबाट हाम्रो उपप्रमुखजीले चाहिँ मलाई अलिकति अनुरोध गर्नुभयो मंगलबार चिनाएर त हुन्थ्यो हाम्रो परिवारको सबैको 15-18 चिना छन्, हामी तपाईँलाई मंगलबार भेट्न पाए म खुसी हुन्थे भने जस्तो उहाँको शब्दले मैले सुनेर मैले चाहिँ उहाँको लागि भनेर मैले मंगलबारको दिन 15-16 चिनाको लागि म एक दिनको लागि उहाँको लागि बसेको। त्यस्तै गरी तपाईँहरू पनि मंगलबार अरू पनि आउन सक्नुहुन्छ भोलि, अनि त्यस्तै गरी 15-20 चिना हेर्ने टोली नै मिलेर ओल्लो घर पल्लो घर सबै सल्लाह गरेर हामी बुधबार आउँछौँ है भनेर भन्नुभयो भने पनि हुन सक्ने सम्भावना छ। त्यसपछि चाहिँ अलिक गाह्रो हुन्छ कि है, अब आजको उपस्थिति भोलि कार्यक्रममा जानकारी गराउने नै छु। आजको लागि कार्यक्रम जपेश दर्पणको व्यवसायमा छु, भोलि बिहान उपस्थित हामी भइहाल्छौँ। यतिखेर छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुनुहुन्छ, हामी सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन कुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601
5: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तुम आफ्ना गया दिन कि आफ्नो दिनकी बारेमा जान्न चाहन्छौ? कसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेपछि आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउन कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्न रे जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखा ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845-3976-58 रे 9814-27-3601 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउन लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण
1: 27-3301 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउन लेखालाई सम्झन सकन्छौ।

हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। हरेक दिन हामी कार्यक्रम ज्योतिष दर्पणमा 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग रहन्छौ र तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका

0: 42 7301 मा सिधा सम्पर्कमा तपाई आउन सक्नुहुनेछ। हामीसँग भएका विभिन्न जानकारी र विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधानको लागि तपाईँ आउन सक्नुहुनेछ। हामीसँग यतिखेर दुईटा नम्बर खुल्ला गरेका छौं। खानपारी संखुवा सभाबाट रेडियो संखुवा सभा 95.5 मेगाहर्जबाट कार्यक्रम एकै साथमा हामीले प्रसारण गरिरहेका छौं। यतिखेर हामी खानपारीमा रेडियो संखुवा सभाको स्टुडियोबाट हामी यतिखेर कार्यक्रमलाई सञ्चालन गरिरहेका छौं। तपाईँ आउन सक्नुहुन्छ आज पनि खानपारी चाँदनचोकमा तपाईँले हाम्रो भेट्नुहुन्छ। भोलि पनि भेट हुन सक्ने सम्भावना धेरै छ। भोलिभन्दा पछि चाहिँ फोन गरेर सम्पर्कमा रहेर आउनुभयो भने हामीलाई जानकारी गराउन सक्नुहुन्छ र आजको उपस्थिति राम्रै भयो भने हामी भोलिबाट फेरि पर्सि पनि बस्छौँ है बुधबार भन्छौ। भोलि पनि रेडियो चाहिँ सुनेर बस्नको लागि अनुरोध गरे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु, कोही जिज्ञासु यतिखेर आइसक्नु भएको मलाई जानकारी प्राप्त भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। ए भगवान जय श्री कृष्ण।
1: राधे राधे गुरु।
0: राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुरको शुभ नाम?
1: म खोटाङबाट भीम कार्की भन्ने मान्छे गुरु।
0: खोटाङबाट भीम कार्की बोल्दै हुनुहुन्छ। खोटाङको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: जन्ते
0: ढुङ्गाबाट बोल्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: म मेरो छोरी छोरीको बारेमा गुरु।
0: छोरी छोरीको बारेमा साल महिना गते समय भनिदिनु त।
1: 2059 साल फागुन 10 गते
0: फागुन 10 गते
1: शनिबार बेलुका 9:45 बजे
0: 9:45 बेलुका। कुन जिल्लामा?
1: खोटाङमा गुरु।
0: खोटाङ जिल्लामा। को हो यो मान्छे?
1: मेरो छोरी।
0: छोरी, तपाईँको छोरीको लागि यहाँबाट हेर्दा विशाखा नक्षत्रको दोस्रो पावबाट नाम जो छ राशिको नाम तुबाट तुलसा नाम आउँछ, तुला राशि हुन्छ, सप्तमीको दिनमा जन्म भएको छ है। अब यो लग्नमा चन्द्रमा साह्रै राम्रो मान्छे, पढाइमा पनि बृहस्पति उच्च भएको मान्छे, राम्रो छ, सङ्गत अलि राम्रो भएन यतिखेर। यो बेला चाहिँ ग्रहमा 30 वर्षसम्म शनि भन्ने ग्रहले अलिक एकरो टाइपको है, अलिक घमण्डी टाइपको छैन नि छोरी?
1: अहिले पछिल्लो समय आएर त्यस्तो देख्यो गुरु।
0: यो शनिको प्रभाव हो, यो शनिको शान्ति तिरुन्तै गर्नु। अष्टम स्थानमा शनि छ, खुट्टामा चोटपटक लाग्ने, खुट्टामा घाउहरू हुने अथवा केही न केही दोषहरू हुन सक्ने सम्भावना बढी छ है।
1: कम्मरमा त घाउ भइसक्यो,
0: अब खुट्टा लाग्छ, खुट्टा भाँचिन्छ, अब कम्मर भनेको खुट्टाकै फेद हो नि त जरा होइन, बिरिन्छ, खुट्टामा अलिक समस्याहरू आउन सक्छ। मंगलबार व्रत बस्ने, अंगारकीको शान्ति गर्ने, महामृत्युञ्जय जपहरू गराउने, अब शनि लामो समय समय छ, त्यही भएर शनिको विशेष शान्ति गर्ने, झन् 25 वर्ष पछि है संकट प्रारम्भ बुझ्नु नि। अहिले त 24 हुनुहुन्छ, अब यो संकट आएपछि शनि र संकटले झन् धेरै दुःख दिन्छ। सङ्गत बिग्रिने, विवाह बिग्रिने, बेलैमा अलिकति शान्ति नगरे, कपाल चुरो नलाए, भोलि बिग्रिन सक्छ ग्रह।

0: है
1: अनि गुरु यताबाट गर्ने कि उताबाट गर्ने ग्रह शान्ति
0: भन्नाले माइतबाट गरे हुँदैन नि जागिरको सम्भावना मैले भने त बृहस्पति उच्च छ पढाइ लेखाइमा राम्रो हुन्छ मान्छे ज्ञानी नै हो तर सङ्गतले बिग्रियो भोलि बिहा भएको मान्छे कतै प्रेम परेर बर्बाद होला फेरि है हजुर अलिकति ग्रहमा दोष परेको छ है शनिको अब सम्पर्क पनि चल्दैछ शान्तिहरू गर्ने ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है अरू के छ
1: अरू ठिकै छ गुरु पुत्री दोष छ भन्नुभएको थियो त्यसको लागि के गर्नुपर्छ
0: सप्ताहहरू लाउने
1: सप्ताह
0: हजुर तपाईँ लगाएको सप्ताहले काम गर्ने लगाएर मात्रै भएन विधि पुग्नु परेन एकदमसँगले पुरै विशेष रूपमा चाहिँ ग्रह शान्तिहरू गर्ने पूजा पाठ गर्ने गरौँ अहिले छुट्टिन्छु राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग रहन्छौँ र तपाईँहरूसँग भएका विशेष कुराकानी र तपाईँहरूसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं 98453 97658 र 98142 73601 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ आफ्नो र आफन्तहरूको बारेमा हामी रहन्छौ र हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा तपाईँ लाग्नुभयो भने हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास गरिरहन्छौ कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु राधे राधे हजुर
2: जय श्री राधे राधे
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ त्यतिखेर
2: म भोजपुरबाट चिरञ्जीवी राई बोल्दैछु
0: चिरञ्जीवी राई भोजपुरको कुन ठाउँमा हुनुहुन्छ यतिखेर
2: भोजपुरको साल्पा सिलिछो गाउँपालिका
0: साल्पा सिलिछो किचोङ
2: साल्पा सिलिछो
0: सिलिछो भोजपुर सिलिचोङ सङ्घसभा होइन
2: हजुर सिलिचोङ सङ्घसभा
0: लो अहिले भन्नुहुन्छ कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ
2: म मेरै बारेमा हेर्न चाहन्छु 2060 साल
0: 60 साल
2: भाद्र महिनाको 27 गते
0: 27 गते
2: शनिबार बेलुकीको 7:30 बजे
0: ठ्याक्कै 7 बजे कुन जिल्लामा भयो जन्म चाहिँ
2: भोजपुर जिल्लामा
0: को हो यो मान्छे
2: म स्वयं आफै
0: आफै हो है तपाईँको 60 सालको भदौको 27 गते 7 बजे बेलुका जन्मिनु भयो राशिको नाम चिरञ्जीवी मिन राशि हुन्छ रेवती नक्षत्र पर्यो है प्राय जसो रेवती नक्षत्र पर्नेको अलिअलि विवाहमा दोष लाग्ने परम्परा छ है बुझ्नुभयो कि भएन अनि अर्को एउटा कुरा के छ भने धनस्थानमा राहु रिसाउनु छ धेरै मन असाध्य चञ्चल छ होइन अहिले 23 वर्ष हुनुभएको छ 21 वर्षदेखि केही कुरामा शुभ हुँदै गएको छ सङ्कट सकियो कृषिमा टेक्निकल लाइनमा अगाडि बढ्नु होला राम्रै हुन्छ राजयोग परेको छ भोलिको दिनमा सरकारी जागिरमा देश विदेशमा राम्रै हुन्छ के त विशेष जिज्ञासा
2: वास्तु र अरूहरूमा के देखिन्छ
0: वास्तुमा राम्रो छ अब तपाईँको ग्रह पनि त्यस्तो अहिले 21 समय अलिकति बिग्रेको अहिले राम्रो छ है अरू केही छ कि छुट्यो
2: धनस्थानको राहुको शान्ति गर्नु पर्यो गुरु भाइ
0: धनस्थानको राहुले अलिकति पैसाहरू धेरै खर्च गराउँछ ऋण लाग्न सक्छ भोलि व्यवहारहरू बिग्रिन सक्छ सधैँभरिको लागि राहुको कवचहरू लाउने होइन अहिले शान्ति गरौँ न पछि अरू गरौँ न भन्ने हो भने राहुको शान्ति गर्ने है
2: अरू कुरोहरू त ठिकै देखिनु
0: अरू कुराहरू ठिकै छ है त
2: हजुर अनि एउटा कुरो त्यो अस्ति पनि एउटा कुरो छुटेको थियो
0: हजुर के
2: अस्ति सङ्घसभा पनि आएर पनि भेटेर आएको हो कि
0: मैले तपाईँलाई के भने राहुको शान्ति गर्नु भनेको थिएँ
2: हजुर यो धनस्थानको राहुको शान्ति अनि सिङ्गला पनि लाग्न आँटेको कि सिङ्गला जान आँटेको भन्ने जान चाहिँ आँटेको
0: 22 वर्षदेखि 24 वर्षमा पिङ्गला पनि छ पिङ्गला भनेको सूर्य हड्डीमा समस्या आउँछ बाबासँग कुरो कमी हुन्छ भनेको थिएँ मलाई मैले तातोबाट जोगिनु करेन्टबाट जोगिनु भनेको थिएँ मलाई मुद्दाहरू पर्न सक्छ
2: आगो पानीबाट
0: तातो भनेको त्यही त होइन अग्नि तत्त्वबाट
2: हजुर अनि त्यो राहुको अनि सिङ्गला अनि त्यो मेरो बाबुको र श्रीमतीको पनि हेराएको त्यो चाटौ मस्तिष्क माङ्गलिक दोष अनि बाबुको चाहिँ के अरे
0: कुराकानी गर्न हजुरले दिउँसो फोन गर्छन् होला
2: त्यो शान्ति गर्नको लागि कतिजना गुरुले गर्नुपर्ने हो भनेर
0: सोधेको कम्तीमा पनि तपाईँले भनिहाल्छ पाँच सातजना लाग्ने भयो अब त्यहाँ मैले फेरि एकचोटि के के लेखेको सबै लेखेर मलाई त्यो फोटो खिचेर मेरो फेसबुकमा हाल्नु होला हजुर म सबै कुरो जानकारी गराउँछु है त हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहेका छौँ। आज विशेष हामी तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी 98453 97658 र 98142773601 सिधा सम्पर्कमा भने हामी तपाईँसँग रहन्छौ। फोन गर्नुहोला 98453 97658 र 98142773601 सम्पर्क गरेर हामीसँग तपाईँ भेट्न आउन सक्नुहुनेछ। यतिखेर 98453 97658 कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ भन्दै थिए फोन डिस्कनेक्ट भयो है। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष कुराहरूको जानकारी दिँदै हामी तपाईँलाई धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं र हामी तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास तपाईँ गर्न सक्नुहुन्छ। चिना बनाउन हेराउन आज चाहिँ पक्का पक्की भोलि पनि पक्का पक्की छ पर्सिदेखि चाहिँ अलिकति तपाईँहरूले विशेष ध्यान दिँदै अगाडि बढ्नुहोला अन्यथा हामीसँग तपाईँको भेटघाट नहुन सक्छ। अब खानपानी आउन फेरि वर्षौं लाग्न सक्छ है। अब हामी 77 सालदेखि बल्ल अहिले आयौं त्यही भएर अब फेरि पनि विशेष गरी एक दुई वर्ष कोर्नै पर्न सक्छ किनभने अन्य अन्य जिल्लामा पनि जानु छ अन्य जिल्लाका श्रोताहरूले पनि हाम्रोतिर पनि अहिले हुन्थ्यो चिना बनाउनु छ धेरैको भन्नुभएको छ त्यसो भएको हुँदा अब आएको बेला आज भोलि सम्भवतः हामी भेटौं अनि हामी तपाईँसँग भएका विभिन्न जानकारी भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारी दिने प्रयासमा छौं। यतिखेर चाहिँ हामी विशेष गरी खानबारीमा रहेको छौं र खानबारीमा तपाईँले चाहिँ हामीलाई भेट गर्न सक्नुहुन्छ चाँदनी चोकमा होटल होराइजनमा आजको बसाई र भोलिको बसाई र भने चाहिँ पक्का पक्की भइरहेको छ। उपस्थित कस्तो हुन्छ हेरौँ। आज पनि आउनुभयो भने हामी पछि पनि थप्न सक्छौ अन्यथा हामी तपाईँसँगबाट चाहिँ छुट्टिनुपर्छ र फेरि खानपानी आउने एक दुई वर्ष टाइम लाग्न सक्छ। तपाईँको माया र सद्भावको लागि विशेष आभार। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधेश्याम हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर? खोलाको तिरबाट बोल्दै हुनुहुन्छ कुन रेडियो सुन्नुहुन्छ त्यहाँबाट? कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले? साल महिना गते समय भन्नु त
3: 2059 साल मङ्सिर महिना 2 गते
0: मङ्सिर महिना 2 गते
3: बुधबार
0: परेन 59 सालको मङ्सिरको 2 गते बुधबार परेन है। अहिले छुट्टी राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी नियमित रूपमा तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास गर्छौ। फेसबुकमा पनि जोडिनु होला हामीलाई फेसबुकमा पनि तपाईँ सुन्न सक्नुहुन्छ। वाट्सएपमा पनि तपाईँ सम्पर्क गर्नुहोला हामीलाई। तपाईँले हाम्रो पात्र एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कबाट पनि सुन्न सक्नुहुन्छ। विभिन्न रेडियो स्टेशनहरूबाट हामी कार्यक्रममा केही साथमा प्रसारण गरिरहेका छौं हरेक दिन 8 बजेबाट 9 बजेसम्म। आजको लागि खानपानीमा रहेको रेडियो सङ्घको सभाको स्टुडियोबाट कार्यक्रम सञ्चालन हुँदै गर्दा कार्यक्रमको समयको अवधि सकिसकेको छ। भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट पुनः आरेडीको ध्वनि तरङ्गमा रहनेछ। आज पनि खादबारीमा, भोलि पनि खादबारीमा, सम्भव भयो भने पर्सि पनि खादबारीमा रहन सक्छौ। सम्पर्क कसले गर्नुहुन्छ हेरौँ, दिनैभरि फोन आयो भने हामी रहन सक्छौ भन्दै आजको लागि भने कार्यक्रमबाट उजेल पर्छु। भोलि बिहान भेट हुनेछ। हामी सँगै रहनुहोला, रेडियो सँगै रहनुहोला। राधे राधे।
4: लाग्ने टुडी खेल्छौ संखुवा सभा, फोन नम्बर 0295 62 320 र

0: आले बैसे फुरेको भन्छन् सबैले राम्रो फूल फुलेको भन्दाले बैसे फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र फुलाङ मगर।

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउपुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हौ कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङटारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 0295752 98 17 34 00 51।
2: न्यू भीमसेन वस्त्रालय 79 तुमिङटार सङ्खुवा सभा।
3: पाखीबास एफएम समय सूचक, यो पाखीबास एफएम को समय हो, अहिले बिहानको 9 बजे।

0: मनी ट्रान्सफर प्रभुकै इच्छा।
1: बेरोजगारीलाई हराऊ, देशलाई जिताऊ।
2: रोयल ब्याङ्क, खुशी बाँडे वर्ष खुशी।
3: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध। 49 बागलुङ ज्वेलर्स, न्यू रोड, काठमाडौँ।
4: ल बाबु, हजुरकै हाड भरोसामा फुलमाया आएकी छ। गाउँको मान्छे ठाउँमा हुनुहुन्छ, ठाउँको मान्छे गतिले हुन्न भन्छन्। भर्खरकी फुल जस्ती छ फुलमाया, बाटो बिराउली, दिशा देखाउन है बाबु, धर्मै लाग्ला।
5: हुन्छ हुन्छ, पिरमा गर्नु, म छु।
6: दाई यहाँ बस्नुहुन्छ र?
5: बस बस, हामीलाई त बानी भइसक्यो। यहीँबाट गाडी लाग्छ, गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ। मैले सालसँग कुरा गरिसकेका छु, मान्छे राम्री छ भन्दै छु। काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ। किराना पसलको दिदीलाई कोठा खोज्न भनिसके, तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ। 5-7 दिनमा सबै सेटल हुन्छ।
6: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त हैदाई
5: चलिन्छ। कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न। देख्यो, ठाउँ पाइयो सर। हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको, र त एक दिन चलाउँला भन्ने छ। तिर्न गर, म छु।

0: सकम्बरी
1: सकम्बरी
0: हजुर तपाईँको नि
1: सूर्यवीर
0: सूर्यवीर
1: जोसुपार बाई द वे आम देव
0: डिरेक्टर
1: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
0: अनि डिनर चाहिँ गर्नुहुन्न
1: लाइट क्यामेरा

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी छि, कतिन्जेल यो दलदलमा गलामा गलामा रस छन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने हो?
1: यस्तो मान्छे कस्तो मान्छे दाई, के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र, फरक छ र, यता हेर्नुहोस्, फरक छ र दाई। तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा पर्यो, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो, परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौँला, नाम कमाउँला, दाम कमाउँला, घर परिवार हेरौँला, बहिनीहरू पढाउँला भनेर आएकै होइन तपाईँहरूले, होइन मलाई बाध्यतामा पुर्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने,
1: कहाँ लेखेको छ र दाई? इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको चाहिँ इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैलाई लाग्छ। मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नु भयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा
0: राजनीतिमा

नमस्कार, गीत संगीत को महा चौतारी तिनचुरे अडियो भिडियो इलेक्ट्रोनिक्स एन्ड भेराइटी सेन्टर बसन्तपुर बजारमा अवश्य पाल्नुहोला। हाम्रा सेवाहरू आकर्षक मोडलका मोबाइल सेटहरू सुपथ मूल्यमा पाइनुका साथै मनै शीतल हुने गीतहरू मेमोरीमा भरिन्छ।

मधुर मातालेखा प्रीति सुवास यौवन भारी वैशाल मधुमाता।

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले दिउँसो 4 बजे
1: आदरणीय श्रोताहरू अब हामी प्रस्तुत गर्दैछौ नेपाली चलचित्रका गीतहरू
2: सोचे हुँ

0: बिर्सेकी छैन अमर, त्यो दिन पनि मलाई राम्ररी याद छ। तिमी मसँग कम्मर मर्कै मर्कै नाचेका थियो, वास्तवमा तिमी राम्रो नाच्छौ।
1: नाच्न मात्र होइन कमरेड गोमा, नचाउन पनि आउँछ मलाई।
0: याद छ त्यो दिन?

0: 我不然没人看啊，才能走进吧。
1: 你要接单了，你离开。
0: 现在
1: 单了，抢贼，
0: 抢贼，快来拿下，
1: 拿下。

0: दिनभरि मान्छे कहाँ गयो भनेको त यता पो रहेछ।
1: अब त साली साली आउँदैन र गाउँमा वहाँ राजु लामा र आशिष महरको कार्यक्रम हुँदैछ अरे, उतै बस्ने
0: साली साली पुर्नु पर्दैन, आउनुहुन्न भरे छुटाउनु।
2: अब म पनि एउटा गीत गाउनु पर्ला जस्तो भाइ।
3: अरे म पनि गायक हुन्छ।
2: ल अब दाजुभाइ सँगै गाउनुपर्छ।
3: पक्का अरे?
2: ल अहिले चाहिँ घरि

0: सन्धिहरू सैलुङको त हुनुहुन्न, के कस्तो कामले पाल्नु भयो हाम्रो गाउँ?
1: यो साथीले कसैले बाचा गरेको थियो हो त्यही बाचा पुरा गर्ने हिँडेको?
0: कुरा सुन्दा त माया पिरती जस्तो छ, के कसो
1: लौ के भयो गाडीलाई फेरि?
2: के भएछ हजुर गाडी? यो
3: पम्पको पाइपै फुटेछ सर, गाडी त अब अगाडि नबट्यो भयो त।
2: ए हो है, ल अब ठिकै छ,
1: जाउँ न त है। ल
2: धन्यवाद है त हजुर।
0: अब यो बाटोमा सम्झीको माया पिरतीको कथा सुन्दैछौ न सर?
4: सुन्ने नै हो त मेरो माया पिरतीको कथा, यसरी सुन्छ है साथी।
1: सुन्नुहोस् त, गिदुरको नाम घर जाने बाटो कता होला? अनि आफ्नो नाम त थाहा होला नि
5: कान्छी?
2: हजुर, नाम थाहा पायो।

0: यो सम्झी
1: हजुर
0: म अहिलेको गहिरो सोचाइमा छ जस्तो छ नि
1: यस्तै हो नि हजुर
0: जाऊ सम्झी
1: हुन्छ लाग्नु त हजुर
0: ल सम्झी माया पीडितको बाँकी कहाँ सुनिदिनु

0: 感情。感情，别了，把这么干的别了，别这样的朋友。
1: 听说是什么？
2: Emil,
1: 啊，老麦，
0: 感情啊喂。

0: माया त छिट्टै मारे छ नि कान्छी।
1: दुई वर्ष त कुरे तपाईँलाई, तर घरको बाध्यताले त्योभन्दा बेसी कुर्न सक्छ।

पाउन मेरो जीवनको अत्यन्तै मिठो खुसीको पल थियो जब पहिलोचोटि मेरी प्यारी छोरीलाई आफ्नो काखमा लिएकी थिए। त्यो दिन अझै पनि सम्झने गर्छु, मेरो मुहारमा छाएको मुस्कान आँसुको थोपा बनेर आँखाबाट झल्किएको थियो। दैवको लीला पनि विचित्रताले भरिएको छ। सरस्वतीको वरदान स्वरूप मलाई अनमोल उपहार त दिनुभयो, तर अधुरोपन अपूरोपन राखेर दिनुभयो। बस म हिम्मत हार्ने छैन। जीवनको यो अपूर्ण इतिहासलाई म आफ्नो कर्मले पूर्ण बनाएर छाड्नेछु।

0: पुस्तकालय खारेज गर्ने तयारी गरेको छ। खर्च कटौतीको बहानामा सरकारले पुस्तकालय बन्द गर्न लागेको भन्दै कानून व्यवसायीहरूको छात्र संगठन नेपाल बार एसोसिएशनले गम्भीर आपत्ति जनाएको छ। वार्ता महासचिव केदार प्रसाद कोइरालाले आज विज्ञप्ति जारी गर्दै न्यायाधीश कानून व्यवसाय र विद्यार्थीहरूका लागि अति आवश्यक यो बौद्धिक थलोलाई बिना कारण खारेज वा गाभ्ने कार्य नगर्न सरकारसँग आग्रह गर्नु भएको छ।
1: सरकारले सामुदायिक विद्यालयका शिक्षकको सरूवा प्रक्रियामा कड़ाई गर्दै देशभरका स्थानीय तहमा तीन बुदे परिपत्र गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगमा स्थायी पदपूर्तिका लागि माग गरिएका पदमा जिल्लान्तर वा अन्तर स्थानीय तह सरूवा गर्न रोक लगाएको हो। यस्तै खुद पुलमा रहेका शिक्षक पदमा सरूवा नगर्न र 75% कार्य सम्पादन मूल्यांकनका आधारमा हुने बढ़ुवाको नतिजा नआएसम्म सरूवा सहमति नदिन समेत निर्देशन दिएको छ।
0: सर्वोच्च अदालतले नेपालगंजको बहुचर्चित चेतन मानन्धर हत्या प्रकरणमा बचिएका सातजनाको जन्म कैदको सजाय उल्ट्याएर 5-5 वर्ष मात्रै कैद सजाय हुने फैसला गरेको छ। समूहगत अपराधमा जोड़िएका उनीहरू हरेकको अलग अलग भूमिका नजर अन्दाज गरी सबैलाई एकमुष्ट रूपमा जन्म कैद गर्दा चर्को हुने भने सर्वोच्च अदालतले सातजनाको कैद सजाय घटाएर 5 वर्षमा सीमित गरेको हो।
1: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आगामी साउन 1 गतेदेखि स्नातक तहका बीए, बीएड, बीएससी र बीबीएस कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने भएको छ। परीक्षा नियन्त्रक प्राध्यापक डाक्टर लक्ष्मण पौडेलका अनुसार साउन 1 देखि भौतिक रूपमा आवेदन संकलन गरिने छैन। अनलाइन प्रक्रियालाई सहज बनाउन बल्खुमा हेल्प डेस्क स्थापना गरिएको छ।
0: वीर अस्पतालले 24 घण्टा लगातार ड्यूटी गरेका आवश्यक चिकित्सकहरूलाई बिहानको वार्ड राउण्ड सकिएपछि अनिवार्य रूपमा छुट्टी दिने भएको छ। प्रशिक्षार्थी चिकित्सकहरूले श्रम ऐन अनुसार दैनिक बढ़ीमा 12 घण्टा ड्यूटी र ओभरटाइम भत्ताको माग गर्दै आन्दोलन गरिरहेका बेला अस्पतालले यस्तो परिपत्र गरेको हो।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिका स्थित साजक गोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित 3 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारा, सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दलबहादुर बुढा विरूद्ध 7,15,916 रूपियाँ बेगो माग दावीसहित आज विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरिएको जनाएको छ।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास।

0: एकलो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर आगामी आर्थिक वर्ष 2083-84 लागि काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम ध्वनिमतका साथ पारित भएको छ। राष्ट्रिय सभा गृहमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज बसेको नगरसभाको अधिवेशनले यो नीति तथा कार्यक्रम पारित गरेको हो। कार्यवाहक प्रमुख डंगोलले 11 क्षेत्र समेटेर प्रस्तुत गर्नुभएको 101 बुँदे नीति तथा कार्यक्रममा काठमाडौँको ऐतिहासिक सांस्कृतिक सम्पदा र आधुनिक शहरी सभ्यतालाई मुख्य आधार बनाइएको छ। महानगरले आगामी वर्षको बजेट तथा कार्यक्रम असार 4 गते दिउँसो 3 बजे बस्ने नगरसभाको बैठकमा पेश गर्ने भएको छ।
2: श्रम बजारको माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै देशैभित्र मर्यादित रोजगारी सिर्जना गर्न सरकारी निकाय र निजी क्षेत्रबीच एकीकृत सहकारी हुनुपर्नेमा सरकारवालाले जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले आज काठमाडौँमा आयोजना गरेको निजी क्षेत्रको संलग्नतामा रोजगार सेवा केन्द्रको प्रभाव कार्य संचालन रणनीति सम्बन्धी राष्ट्रिय कार्यशालामा सहभागी वक्ताले यस्तो धारणा राखेका हुन्। रोजगार सेवा केन्द्रहरू र निजी क्षेत्रबीचको विद्यमान सहकार्य र संलग्नताको विस्तृत अवस्थागत अध्ययन गरी रोजगार सेवा केन्द्र र रोजगारदाता तथा शिव विकास तालिम प्रदायक बीच दिगो प्रभावकारी र परिणाममुखी साझेदारी सुदृढ़ गर्ने उद्देश्यले आयोजित कार्यशालामा बदलिदो विश्वव्यापी श्रम बजार प्रगतिको बढ़दो प्रभाव र नेपालका रोजगार सेवा केन्द्रलाई बजारको मागमा आधारित बनाउने उपायबारे गहन छलफल भएको छ।
1: अघिल्लो दिन 4 अंक घटेको शेयर बजार आज 12.26 अंकले ओह्रालो लागेको छ। आजको कारोबारपछि निफ्टी परिसूचक 2711 अंकमा कायम भएको छ। शुरूआती कारोबारमा बजारले बढ़ने संकेत देखाए पनि 15 मिनट पनि टिकेन। 11:15 दिनभर निफ्टी रातो अंकमा रह्यो। आज कारोबार रकम सामान्य बढ़ेको छ। अघिल्लो दिन 4.34 अर्ब कारोबार भएकामा आज 4.41 अर्ब कारोबार भएको छ। 73 कम्पनीको मूल्य बढ़दा 188 घट्यो भने 12 स्थिर रह्यो। उत्पादन बाहेक सबै समूहका सूचक ओह्रालो लागेका छन्। उत्पादन भने 0.11% बढ़ेको छ।
2: अब विदेशका खबर। युक्रेनमाथि रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 9 जनाको मृत्यु भएको छ। आक्रमणका क्रममा राजधानी किव स्थित ऐतिहासिक डोरमिशन क्याथेड्रलमा आग लागि हुँदा भवनमा ठूलो क्षति पुगेको युक्रेनी अधिकारीले बताएका छन्। अधिकारीका अनुसार किवमा भएको आक्रमणमा 4 जनाको मृत्यु भएको छ भने उत्तर पूर्वी शहर खार्किवमा रूसी आक्रमणपछि लागेको आगो निभाउने क्रममा 5 जना उद्धार कर्मीको ज्यान गएको छ।
1: अमेरिका र इरानबीच सम्झौता हुने भएपछि कच्चा तेलको मूल्य 3 महिना यताकै कम बिन्दुले घट अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। आजको कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल 4.33 डलर अर्थात करिब 5% घटेर $83 पुगेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट पनि 4.54 डलर अर्थात 5.35% घटेर प्रति ब्यारेल 80.34 डलरमा कारोबार भइरहेको रोइटर्सले जनाएको छ। दुवै सूचक मार्च 10 यताकै न्यून स्तरमा झरेका हुन्।
2: बेलायतमा अब 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाइने भएको छ। प्रधानमन्त्री केयर स्टार ले बालबालिकाको सुरक्षा र मानसिक स्वास्थ्यका विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै प्रतिबन्धको घोषणा गरेका हुन्।
1: अब खेलकुद। फिफा विश्वकप 2026 अन्तर्गत आज पनि विभिन्न रोमाञ्चक खेलहरू हुँदैछन्। आज राति 10:15 पूर्व विजेता स्पेन र पहिलो पटक विश्वकपमा डेब्यू गरिरहेको केप भर्ड बीच प्रतिस्पर्धा हुनेछ। यस्तै राति 1:00 बेल्जियम र इजिप्ट आमने सामने हुँदा बिहान 4:15 साउदी अरब र उरुग्वे बीच प्रतिस्पर्धा हुनेछ। भोलि नै हुने अर्को खेलमा बिहान 4:00 इरान र न्यूजील्याण्डको सामना गर्ने तालिका रहेको छ। यसैबीच अमेरिका र इरान बीच जेनेभामा शान्ति सम्झौताको तयारी भइरहँदा इरानको राष्ट्रिय फुटबल टोली अमेरिकाको लस एन्जल्स पुगेको छ। भिसा समस्याका कारण यसअघि मेक्सिकोमा तालिम गरिरहेको इरानी टोली दुई देशबीचको राजनैतिक विवाद र तनावका बावजूद पहिलो खेलका लागि अमेरिका पुगेको हो।
2: भारतको दिल्लीमा आयोजना हुने एसियाली फेन्सिङ च्याम्पियनशीपमा सहभागी हुन 16 खेलाड़ी सहित 19 सदस्यीय नेपाली टोली भोलि मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। जुन 18-24 तारीकसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली खेलाड़ीले फोइल र ईपी प्रतिस्पर्धामा क्षेत्रमा प्रतिस्पर्धा गर्ने नेपाल फेन्सिङ संघका महासचिव सुजन लाल श्रेष्ठले जानकारी दिएका छन्।
1: र बंगलादेशका राष्ट्रिय क्रिकेट खेलाड़ी नईम हसनमाथि भएको प्रहरी दुर्व्यवहार र कुटपेटको घटनालाई लिएर देशव्यापी रूपमा आक्रोश बढ़ेपछि तीनजना प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ। गत शुक्रबार राति चट्टोग्राममा घटेको उक्त घटनाको सत्य तथ्य पत्ता लगाउन सरकारले तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: होल्डिङ सेन्टरमा सुकुम्बासी भोक भोकै सरकारलाई खुला चुनौती, पुनर्वास नभए पुरानै बस्ती फर्किने साथ दिने अल्टिमेटम।
1: साथै छ प्रदेशले बजेट ल्याए, कर्णालीमा भूमि मन्त्रालयको बजेट घट्यो, सुदूरपश्चिममा अनिश्चित, निर्माणाधीन नयाँ संसद हल छिटो तयार गर्न सभामुखको निर्देशन। नेपालले आज रातीदेखि 40 मेगावाट बिजुली भारत हुँदै बंगलादेश निर्यात गर्दै
2: खर्च कटौतीका नाममा कानून पुस्तकालाई खारेज गरिँदै निर्णय सचाउन बारको माग। शिक्षक सेवा आयोगले मागेका पदमा जिल्लान्तर र अन्तर स्थानीय तहसरूवा रोगका तिर्भीको ट्रान्सक्रिप अब अनलाइनबाटै।
1: युक्रेनमाथि रूसी आक्रमण, 9 जनाको मृत्यु। अमेरिका र इरानबीच सम्झौता हुने भएपछि 3 महिना यताकै धेरै बिन्दुले घटे कच्चा तेलको भाव। 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन रोक लगाउने बेलायती प्रधानमन्त्रीको घोषणा।
2: र फिफा विश्वकपमा आज राति 4 रोमाञ्चक खेल हुँदै स्पेन र केप भर्द भिड्ने। एसियाली फेन्सिङ च्याम्पियनशीपमा नेपाल सहभागी हुँदै 19 सदस्यीय टोली भोलि भारत जाने।
1: हस्तैस्ता साथी काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरिखुम्का सङ्खुवा सभा।

0: 正着着。
1: उहाँले छोडेर गएको पनि यतिका वर्ष भइसक्यो। बिहे पनि भागेर गरियो। माइत बाटो पनि स्वीकार्दैन। अब बाबु पनि सानै छ। उसको भविष्यको लागि भए पनि म विदेश जानै पर्छ। मसँग जे छ त्यही बेचेर जान्छु। यति मिलाइदिनु न है। हस् धन्यवाद सर।

हेर बाबु, त यति ठूलो भइसक्दा पनि तेरो बाउ आएनन्। तलाई डाक्टर बन्नु छैन? डाक्टर बन्नको लागि त धेरै पैसा कमाउनु पर्छ। पैसा नकमाई पढ्न पाइँदैन, त्यसैले पनि म विदेश जानुपर्छ, होइन र?

आफूमा त गीता समाउँछु सबै किताब पल्टाउँछु दिमाग लगाउँछु अनि विचार जमाउँछु हल्का निधार खनाएर जिन्दगीको टेढो मेरो हिसाब सकाउँछु म त ठिक ठाक कमाउँछु जसो तसो वर्षको म 20 लाख बचाउँछु तिम्रो निन्द्रा भगाउँछु बसी हेर मसँग।

गर्ने छैन गडबड माया हुन दिन्न खडबड सोचु तिमीलाई पानी पुरी बदम हाला चटपट केटाहरू सबै साइको म मात्र छु नर्मल तिम्रो लागि छोडिदिन्छु साइकोहरूको सर्कल कालो कालो केस तिम्रो छिलिक परेको गुलाबी त्यो अस्टोची मिठुका हाँसेको बाटुली त्यो कलर तिम्रो लिचीको

अति अति दामी अति बवाल त्यो राइम्सहरू एकदमै मिठो थियो, टक्कसँगले दिमागमा बिट बस्ने खालको होइन, अनि भनौँ ओभरअल रमाइलो होइन, एकदम भनेर हाँसुट्ने खालको कमिक स्टाइल पनि थियो है, सबै चिजको कम्बिनेसन, अनि तपाईँको स्टेज पर्फर्मेन्स चाहिँ एकदमै बवाल छ क्या। थ्याङ्क यू सो मच ब्रदर।

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु। साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्ने छु हाम्रो जिन्दगीको कथा। यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म दाज दिन। जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर छ।

दिने खै हाँसो हुन्छ बिरलै सब खनिए म किरणे एको रोटो लाउने कमजोर भित्र पिरले ठाउँ मात्र गिरने बब गाउँदैछ बिनाले म अभागिने छु भनी बताउँदैछ नि।

0: शिष्य आउँदैन कि क्या यहाँ फोन फोन लाग्दैन डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो छ
1: भने हामी बिसिक छ
2: न्यू मेम्बर आएको थियो न्यू मेम्बर लिन गएको नि त
1: ऊ आइहाल्यो नि

0: सुन्नुहोस् न,
1: भन्नुहोस् न,
0: के भन्थ्यो आज मेरो बहिनी लिन आउनु भ्याउँदैन अरे, त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउन सक्नुहुन्छ दाई?

गर्ने छैन गडबड माया हुन दिन्न खडबड खोज्छु तिमीलाई पानी पुरी बदम हाला चटपट केटाहरू सबै साइको म मात्र छु नर्मल तिम्रो लागि छोडिदिन्छु साइकोहरूको सर्कल कालो कालो केस तिम्रो सिलिक परेको गुलाबी त्यो अष्टोकी निचिका हातेको बाटुली त्यो कमर तिम्रो लिचिक

अति अति दामी अति बवाल त्यो राइम्सहरू एकदमै मिठो थियो, टक्कसँगले दिमागमा बिट बस्ने खालको होइन, अनि भनौँ ओभरअल रमाइलो होइन, एकदम भनेर हाँस उठ्ने खालको कमिक स्टाइल पनि थियो है, सबै चिजको कम्बिनेसन, अनि तपाईँको स्टेज पर्फर्मेन्स चाहिँ एकदमै बवाल छ क्या। थ्याङ्क यू सो मच दादा।

गर्दैछन् थोप्पाहरू फर्काउँदैछन् याद बुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहित पार्छ लागिरहन्छ झझलको म लेख्दैछु मनले केही दोष छैन कलमको भन्दछ नाखा तर म

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु। साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्ने छु हाम्रो जिन्दगीको कथा। यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म दाज दिन। जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर छ।

0: तिमीहरूको ग्रुपको नाम चाहिँ के हो अरे?
1: जेवाइडी
0: जेवाइडी ग्याङ आइसकेको छ.
2: रमाइलो हुन्छ अनि पास्टर माइक पालापिलो गर्ने हो. अनि अहिलेको साइफर यसमा चाहिँ अलिकति फरक के भयो भन्दाखेरि, सबभन्दा पहिला त प्रस टु द ब्याक भोकलिस्ट हो, हामीले हाइप म्यानको काम गरेको राम्रो गुड जब अन डिएनएक्स हाइप म्यान काम एकदम गुड जब अन हाइप म्यान. अनि जेनिसको भर्समा पनि लास्टमा छोड्दाखेरि हाम्रो यङ्गीले पनि हाइप दिइरहेको थियो, पछिबाट त्यो फिलरहरू हालेर भए पनि उसले क्लियर भर्स कम्प्लिट गरिदिइरहेको छ. गुड जब यङ्गी देयर. त्यो चाहिँ एकअर्कालाई कभर गरेको द्याट्स असम. त्यही हो क्रु भनेको, स्टेजमा सँगै क्रु भनेको. अनि प्लस यो साइफर राउन्ड चाहिँ मलाई मजा आएर चाहिँ किनभने उहाँ चाहिँ कन्सर्ट हेरेर जस्तो लागेको छ. अनि दुईवटा डिफरेन्स चाहिँ के भन्दाखेरि, अहिलेको स्ट्यान्ड माइकमा गर्दा चाहिँ केटा कस्तो थियो भन्दाखेरि टिभीको लागि फरक के भयो भन्दाखेरि, सबभन्दा पहिला त प्रस टु द ब्याक भोकलिस्ट हो, हामीले हाइप म्यानको काम गरेको राम्रो गुड जब अन डिएनएक्स हाइप म्यान काम एकदम गुड जब अन हाइप म्यान. अनि जेनिसको भर्समा पनि लास्टमा छोड्दाखेरि हाम्रो

0: हल्ले हुन्छ एउटा फोकस हुन्छ त्यो त स्टेट ब्याङ्कमा पाले पिलो गाउँ है भनेर त्यो दामी गरे क्या केटाले होइन तर यो चाहिँ कन्सर्ट हेरिरहेको छ लाग्यो क्या मलाई चाहिँ हुन्छ नि तिनजना है नेपालको टप ऱ्यापर गाइरहेछ होइन कन्सर्ट तिनीहरूको हो होइन पहिला तिनजना पुरा भाइ दिएर जोस हुन्छ नि एकदमै जमा जोस हामी सबैजना फ्यान्स यो गीतहरू थाहा छ भन्ने टाइपको क्या त्यो दियो जोस हुन्छ नि तिम्रो एकदम दामी छ यो तिम्रो टिम बनाएर खाइदिनु रहेछ पुरा संसार यसरी तिनजना है मलाई चाहिँ आजभोलि अब सबैजना बेडरुम प्रड्युसर भइरहेछ यो संसार एक्लो एक्लो भइरहेछ ब्यान्डहरू पनि छैन बेडरुम हेभी मेटल ब्यान्ड हुन्छ सिङ्गल बिट मेकर उसले पनि आफै मिक्सिङ गर्छ सिङ्गल सिङ्गल ऱ्यापरहरू छ हाम्रो जमाना ऱ्याप क्रु हुन्थ्यो रकको ब्यान्ड हुन्थ्यो सो ऱ्याप क्रुहरू पनि फिर्ता आएको मलाई हेर्नु मन लाग्यो यो ब्यान्डले गर्दा होइन यो जेवाइडीले गर्दा चाहिँ आई वान्ट टु सी अ लॉट अफ ऱ्याप क्रूज कमिङ ब्याक जस्ट लाइक बीए जीएस सोलहरू भनेको छु गिरीश प्रणेल युनिटी भने जस्तो नेसाडास भने जस्तो ऱ्याप क्रूहरू आई द रिटर्न अफ ऱ्याप क्रू मैले देखेँ आज गुड जब म्यान किप इट अप
1: एन्टरटेनिङ एपिसोड चाहिँ यो साइफर राम हुन्छ है त्यस्तो लागिरहेको छ मलाई चाहिँ अनि वी कुड सी द्याट हुन्छ नि कतिको फर्स्ट टाइम होला क्या केटाहरू यस्तो थाक्यो क्या हुन्छ नि अहिलेसम्मको यत्रो यात्रामा चाहिँ आई थिङ्क आजको राउन्डमा चाहिँ एकदम थकिटेको चाहिँ यो साइफर राउन्डमा होला है अनि टक अबाउट द साइफर होइन यो चाहिँ ठ्याक्कै बिचमा बिच स्विच पनि थियो अनि त्यसपछि DJ Ashish did a good work, eh? He did a good work, eh? The impromptu mixing, eh? The check and milaya, eh? Alikati, I know you beat ko cluster thena hola, ke? Full cluster file thena hola, duita beat lai, eh? Mazali impromptu mix kare, eh? It sounded audible, eh? Ani performance wise, eh? Kada, go yo, manaswana to napan niya, but I think it was all pre-written verses, eh? Kada, go. पहिले पहिले लेखिदिएको पर्छ है कि जेनिसले
2: आदि चाहिँ थोरै लेखा थोरै चाहिँ
1: जेनिसले के फ्रेस लेखा
3: होइन दाइ हल्का पहिलाको हो अनि हल्का चाहिँ अहिले नयाँ लेख
1: हुन त अब त्यो अहिले त्यो प्रेसरले गर्दाखेरि पनि केटाहरूले चाहिँ फ्रेस लेख्न पाएको छैन त्यो देखि देख्न पाए होइन तर अब आफ्नो भर्सेस चाहिँ राम्रै हो तर अब साइफर भनेको थियो अनि यसो फ्रेसली लेखेर आएको भए चाहिँ म झन् बेसी पोइन्ट दिन्थेँ होला है तर This was a good performance. Brole bhane jastai euta concert ma concert like wala show nai thiyo hai. Keta harula chai single bhanda pani group ma yesari cypher garda chai dami dekhdo raicha bhanera aaja hamile thaha paye haina. So just malai ramailo lagyo. Dami lagyo.

0: पाखरीबास एफएम समय सूचन यो पाखरीबास एफएम को समय हो अहिले रातको 9 बज्यो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो पाखरीबास एफएम 104 मेगाहर्जमा विविध कार्यक्रमहरू यसका साथै आजको नियमित प्रसारण यही समाप्त भएको छ भोलि बिहान 5 बजे नियमित प्रसारण लिएर उपस्थित हुने नै छौ तबसम्मका लागि हामी सबै बिदा चाहन्छौ हस्त शुभरात्री।